एउटा पानी परो पिपलको पातामा रामको औठी सीताको आतामा रामको औठी सीताको आतामा रामको औठी सीताको आतामा कृष्णजीको दयालु मनात दन्त छोडी जाँदैन मनन्त कृष्णजीको बत्तीसे दन्त दन्त छोडी जाँदैन मनन्त दन्त छोडी जाँदैन मनन्त दन्त छोडी जाँदैन मनन्त कृष्णजीको

0: गाली।
1: आमा का पौवा घर मेरो आले पूर्ण गाउँ हो। म टेक बहादुर सुवेडी 78 वर्ष को भई म सैलुङ एफएम में एउटा श्लोक भरौं भनेर अनिखेर आको। सारा धर्म पुराण बिखाएकै बता कथा सुनी लागे फेरि सदाऊ न कन त आइसाउनौ भनेकै मने हे सर्वतरे के सुनाउनु भयो है धेरै कथाहरो सुन्छौ फेरि पनि सुनाउनु अरूले ला कथाहरो जो सुन्दा हुँदै तिर्ते छैन कहिले इच्छा बढी आउने सुन्दामा फल पाउने पछि पनि मुक्ति समेत पाउने यस्तो प्रसन्न सुनिसकेर मुनिको बेसाई भने लाउ भनी आज्ञा गर्नुभयो उसै बखतमा बेस्रामा पारो भने जस्तो श्री सुखदेव देखि पहिले मैले सुनेको थिए त्यस्तै रीतिसितले पुराणहरू कविता गर्दो भए देवी भगवती कथा मेरो सरै बिताराई गर्छु अब देवीको महिमा अपार बुझा है लिलाउन कैसब यो संसार बनाउँदा भगवती आधार शक्ति बनी प्राणी सृष्टि गरेर पालना गरे संहार गर्दै पनि आधा शक्ति भवानीकै आदिनामा संसारको तबदछ तस्मत कारण यो अनन्त महिमा सम्पूर्ण जो जान्दछ ब्रह्मा विष्णु अन सदा शिव पनि आराधना गर्दछन् नन्दी पनि अपार महिमा लाचारीमा पर्दछ बेग्लै नाम भएर दापर पछि श्रेस भिन्न थिए 27 अघि भएसके 28 भए एकै वेद थियो अगाडि पढाने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काई पढुन् कसरै भने तिमाथि करुणा गरे राजाले एक वेद देखे अनि चारै वेदहरू बनाइदिनु भो होला सजिलो भने त्यो वेदान्त जानै त गर्न नहुने श्री शूद्रलाई भनी गर्नुभयो रचना पुराण इतिहास तिनका निमित्त पनि यही सम्पूर्ण पुराण व्यास मुनिले जो जो बनाइदिए छोरा श्री सुखदेवले अनि पछि सम्पूर्ण जाने मैले श्री सुखदेव देखि पहिले सम्पूर्ण जाने जस्तो जानेले अगाडि तिमी मासोही बताइदिए बेग्लै नाम भएर दापर पछि श्री व्यास भिन्न थिए 27 अघि भइसके 28 भए एकै वेद थियो अगाडि पढाने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काई पढुन् कसरै भने तिमाथि करुणा गरे राजाले एक वेद देखे अनि

0: ये संपूर्ण पुराना व्यास मुनि ले जो जो बनाई दिए छोरा श्री सुखदेव ले अनि पाछे संपूर्ण जाने लिए मैले श्री सुखदेव देखी पाइले संपूर्ण जाने लिए जस्तो जाने लिए अगाडी तिमी मा सोही बताए दिए बाबा श्री हरि नाम सम्झन भन्ने छ छोरो भए गर्दा काज क्रिया पछाडि उसले आफू मरे गए गए आफ्नो वंश रह्यो क्रिया पनि भयो कृते रहे लोकमा पानी पिण्ड चलो उतारा भयो स्वर्गाधिकै भोगमा संसारी भए जन्मिए पछि उहाँ जतले वंशै भयो त्यसको संख्या यहाँ उहाँ न त कहाँ त जन्म व्यर्थ गयो कस्ता हृदयसितले सुपुत्रमा पनि पैदाइ गराउँला अब भन्दै व्यास गए समेरु गिरीमा उहाँ पुगे है जब बिना त बिखे कुमार भएका जो भर्मचारै थिए यस्ता नारदजी उसै बखतमा आई अगाडि भए सोधे चित्त विकार भोकिन भनी ती व्यास लाए अनि सोधे चित्त विकार भोकिन भनी ती व्यास लाए अनि पूजा नारदको गरेर तिनाले भन्दा भए यो पनि हे सर्वतरेखे मलाई अब त आशा भयो पुत्रको कसले खुसी भए दिनन्द्र वरदान इच्छा पुराई हुन्छ यो पुत्रोपादनको निमित्त अहिले कुन देवताई दान गरौ यसै कारणले बिकारेमा भए सचे पाउ बरो श्री व्यासको प्रसन्न सुनेर तहाँ भन्दा भए नारद फेरि उहाँ हे व्यास जो यो तिमीले मलाई सोधिले उनी भक्ति ठुलो लगाई कुन देवता ध्यान गरौ भनेर सोध्यौ तिमीले भ्रमण परेर यस निमित्त भन्छु पहिले भएको श्री विष्णुले जो छ अघि गरेको
1: म मेरो घर गौरी शङ्कर गाउँपालिका वार्ड नम्बर 4 हो म मेरो नाम सीता उप्रेती हो राजा जङ्गलमा सिकार गर्दै एक्लै गएका थिए तिर्खाले जल खोजी खोजी बनामा हेरेर घुम्दै गए घाँस काट्नु भनेर गए कि भिरा माटीको खस्यो पातैमा जसको थियो लहना उसैको गहना सिन्दुर पर्यो माथैमा

ईश्वर को नाम फल हुने काम सबै जन भक्तजनले हो भजौ भनी देख्ने आखिरका पल्ला छेउमा चिमन्ती नारायण काम लागिने छ।

काम लाग्छ भने जुन बखतमा हामी धकी मातालाई छोडेर जान्छौ हो त्यस बखतमा कसका छोरा कसका छोरी धन दौलत इत्यादि सारा चाहिँ साथमा केही पनि जाइन हो जानी भनेको दुईटा चाहिँ जो पाप र पुण्य हो त्यस कारणले एक्लै आयो एक्लै जान्छौ नारायण लानु केही छैन।

0: भन्छौ भनेदेखि
1: ढोलाखाका
0: ढुसिल्ले भन्छौ भनेदेखि हाम्रा सबै वरपर गाउँ घर चारैतिर भन्छौ भनेदेखि कतै बडा हरिहर तैन गाउने खेल्ने भक्तजनको र वरपर गाउँ घर सबैतिर नारायण।

0: म आदत नै भन्छौ भन्ने क्या दाजुभाइ
1: हजुर
0: हामीलाई चाहिँ नि जो हो केही कुचिस्टा हुनेछ भनेदेखि
1: हजुर
0: ठाकुरका चाहिँ नि जो हो निधारमा चाहिँ यो पसिना खरि बगेका हुन्छन् अरे कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ यो के कुचिस्टा लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अहिलेदेखि भनेका कुरा यो साँच्चै नि हो र अहिले पनि चाहिँ नि जो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यताउति हो र पर गाउँ घर चारैतिर चाहिँ नि जो यस्तो हुँदो रहेछ र अहिले भन्छौ भनेदेखि चाहिँ नि जो हाम्रा यो भूकम्प परेदेखि भने संसार यस्तो गर्नु त थाहा छैन अहिलेसम्म अहिले चाहिँ त्यस्तो भएर चाहिँ नि अहिले चाहिँ नि जो हो 72 सालमा चाहिँ जो भनेदेखि चारैतिर भूकम्प आएर हामी सबैको चाहिँ जो भनेदेखि नारायण

छोरा श्री अमित मन्यो जन्म नागए रानी सुभद्रामा मारिएर नमा कुल छिए भयो बाँचेनन् कोही त रानी श्री अभिमन्यु की पनि थिइन् श्री उतारा गर्विनी तिनै बाट पछि परीक्षित भए गर्वे तुरावणी नारायण राजा परीक्षित।

すみますればでパギパにでハンタフダバエよしゅうにからディバシスタグでよばたワンダバエナライナー

पनि के गर्नुभयो भने त्यो प्रभाव फिरको त्यस्तो देखाएको हालत देख्नुभयो, सारा भस्म चुर कोही पनि बान्द बन्दु जिन्दा छैनन्। उतापट्टि भिष्ट राजाका सय भाइ छोरा पनि भस्म भए, भिष्ट राजा गान्धारी पनि स्वर्गारोहण भइ बस्यो। उतापट्टि चाहिँ अर्जुन फर्केर आएर के भन्न लाग्नुभयो, राजा युधिष्ठिरलाई भने, हे प्रभु सारा सर केही पनि छैन,

छाना तिछाना बालक छ वर्षका बालक राजा परीक्षितलाई राज्य हस्तिनापुरको राज्य समर्थन गरेर आफू भनेदेखि सबै स्वर्गरहन भयो। 60 वर्षसम्म राज्य गरेपछि राजा परीक्षितलाई भनेदेखि हारामा हरे दैव कठै बरी नारायण।

नाउ मेरोहरुको बयान म गारा छु यसमा सहाय गरौं जिलुमा घर हो चौला गाई थर हो बाजे जिम गङ्गाधर ठुल दाजु जिम विष्णु जाउँ दुई दाजु बिरु झाम पिताजी धनेश्वर तिन दाजुहरूको भाइ कान्छो पनि हो नाउ कृष्ण प्रसाद हो सिलोकमा काहीँ हाजिन म त सके धेरै कुरा के बालमा यदि सोद्धा छौ पनि भने तिन दिनवाला हौलदार संक्षेपले गरियो बताए मैले धेरै कुरा के कहूं सिलोक भन्न भनेर

नाती भए नि चकासरी मारो नाउ भरत हो सुत हुन् हजुर काई आइरहेछन् जननी समेत भाइ दिवसिस आज कृपा खुलाई पाउँ म फुर्सद पनि जानलाई।

रस बस गर्दा खूब असल भो महाराज पाल्नु पर्दा जय सीता हुने बात एउटा छोरो पाउनी फेरि एउटा

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ. जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ.
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं. यस्तो बखत हामीले खानपान, आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ.
4: सम्झनाहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन. रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ.
2: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन. पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्. यसै कारण
4: होसियार हुनुहोस्. जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ. मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ.
2: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ. बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ. जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ. आफैलाई पनि त्याग्न सक्नुहुन्छ. तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी वहन गर्नुहोस्. शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन. आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन. औषधि खान पैसा हुँदैन. तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ.
2: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं. परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो. तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ. जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ.
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ.
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील.
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज.

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाईमा बस्नुहुने तमाम आदरणीय श्रोता मित्रमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बद्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाई हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलाउँछ कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोरानी गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौँ। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने चाहना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौँ। कार्यक्रमको शुरूआत गरौँ नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति होस् बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुरकै सारी ज्ञान होस् सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल श्रावण कृष्ण पक्ष सन् 2026 अगस्त 9 तारिक निश्रावण 24 गते आइतबार, आज कामिका एकादशी व्रत, कामिका एकादशीको व्रत गर्ने दिन हो। धार्मिक महानुभावहरूले आज कामिका एकादशीको व्रत गर्नुहोला। दक्षिणायणम वर्षारितौ रौद्र नाम संवत्सर मृगशिर नक्षत्र सौम्य जोग मिथुन राशिका पश्चिममा पहेला चन्द्रमा छन्। सायद गर्दा सुख हुने आजका जोगिनी आग्रायमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 33:05 पलका उदय 5:32, अस्तय 18:45। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृषराशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठासो ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक होसराखेर बोल्नुहोला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। पढाइ लेखाइको काममा समय निकै जान सक्छ। विदेशी यात्राको सम्भावना पनि छ। विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति पनि देखिएको छ। धनु राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्ने छ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँका साना ठूला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषितर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ। त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीपुर चरी ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाटाका साथ आजको राशिफल अंशबाट म गजप्रसाद सापकोटा बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित गजप्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दै
4: Rani

0: आज विक्रम सम्वत 2083 साउन 24 गते आइतबार अगस्त 9 तारिक बुद्धिस्ट पात्र अनुसार आजको जोक यस प्रकार छ कि आज नयाँ घर बनाउनु हुँदैन, नयाँ घरमा सर्नु पनि हुँदैन, नयाँ घरको जग हाल्नु हुँदैन, घरको छाना भत्काउनु हुँदैन, घर बारेको कामहरू त्यति गर्नु हुँदैन। यसले के बाधा पुग्छ भन्दा घर कहिल्यै बनाएर सक्दैन, खालि अधुरो रहन्छ कि, त्यस कारणले चाहिँ अलि अप्ठ्यारो हुन सक्छ। छेवर गरी किस कारण दिन राम्रो छ र आजको योग फल पनि सा अनि मे परेको छ, अलि त्यति राम्रो देख्दैन। आजको अग्नाय परेको छ, जोगिनी अग्नाय र अग्निदेव त जुरेको छ। यहाँहरूलाई केही गर्नु इच्छा छ भने गर्नुहोस्। लो वर्ग
1: बरुको मित्रलाई राम्रै देखिएको छ, सबै कुरा राम्रै हुनेछ। लाग्लो गाई बरुको मित्रलाई राम्रै देखिएको छ, सबै कुरा राम्रै हुनेछ। टाक्लो बाघहरूको मित्रलाई राम्रै देखिएको छ, कुनै पनि बित्न बाह्र छैन। यही ल बिरालो बरुको मित्रलाई राम्रै देखिएको छ, सबै कुरा राम्रै हुनेछ। ढुक्लो गरुड वर्गको मित्रलाई लासा देखिएको छ, आयोजना राम्रै हुनेछ। ढुलो नाग वर्गको मित्रलाई राम्रो देखिएको छ, कुनै पनि बित्न बाह्र छैन।
0: तालो घोडावर्गको मित्रलाई राम्रो, यहाँले गरेको गर्न खोजेको कामहरू सफल प्राप्त हुनेछ। लुक्लो भेडवर्गको मित्रलाई राम्रो, यहाँले गरेको कामहरू सफलै भएर जानेछ। टेलो बाँधावर्गको मित्रलाई राम्रो, तपाईँले पनि गरेको गर्न खोजेको कामहरू सफल प्राप्त हुनेछ। झ्यालो चरावर्गको मित्रलाई राम्रो, तपाईँले पनि के काम गर्नु खोजेको छ, गरेको कामहरू एकदम सफल हुन्छ। खिलो कुकुर वर्गको मित्रलाई राम्रो, यहाँले गरिराख्नु भएको गर्न खोजेको काम अत्यन्त सफल छ। फाक्लो बन्दर वर्गको मित्रलाई आज राम्रो, यहाँले गरिराख्नु भएको कामहरू कुनै त्यस्तो अप्ठ्यारो विघ्न बाधाहरू नहुने तपाईँको जोगले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आ आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नु होला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टिदेले फ्याफुल्ल। नमस्कार, सेवा, शुभ दिन।
2: सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा भर्खरै तपाईँले लामा गुरु डुक्पा लामाबाट लामा राशिफल श्रवण गरिसक्नु भएको छ। श्रोताबिन धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सकौ, हाम्रो कर्म र व्यवहारमा परिष्कृत गरौं। छाडा प्रवृत्ति वर्तमानको लागि चुनौती भइरहेको छ, यस कुराको हेक्का राखौ। सुनौलो बिहानीले हामी सबैलाई सत्प्रेरणा भयो। राशिफल अंश पछाडि अब भने तपाईँलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईँलाई सुनाउनेछ। श्रोताबृन्द, आज आइतबार पनि सदाझै बिहान 5 बजे रेडियो शुभारम्भ भयो। 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा सुनिसक्नु भएको छ। 5:30 देखि 6 बजेसम्म भजनहरू श्रवण गर्नुभयो। 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ। अहिले तपाईँ 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। यसै गरी 7 बजेदेखि 7:30 बजेसम्म सैलुङ सेरोफेरो समाचार
3: 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:15सम्म आजको पत्र पत्रिका दुलखा र दुलखा आसपासमा प्रसारण हुनेछ। 8:15देखि 9 बजेसम्म चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। 9 बजेदेखि 9:15सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15देखि 10 बजेसम्म सैलुङ देउराली, 10 बजेदेखि 10:05सम्म थामी भाषाको समाचार, 10:05देखि 11 बजेसम्म पप गीतहरू, 11:00देखि 12 बजेसम्म हिन्दी पप गीतहरू, 12:00बजेदेखि 1 बजेसम्म लोकदोहोरी गीतहरू, 1:00बजेदेखि 2 बजेसम्म चलचित्रका गीत सुन्न सक्नुहुनेछ। 2:00बजेदेखि 2:15सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15देखि 3 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ भने 3:00बजेदेखि 3:15सम्म फेरि पनि उज्यालो 90 नेटवर्कको नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15देखि 4 बजेसम्म लोकदोहोरी गीत सुन्न सक्नुहुनेछ। 4:00बजेदेखि 4:15सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 4:15देखि 5 बजेसम्म गीति कथा पुनः प्रसारण सुन्न सक्नुहुनेछ। 5:00बजेदेखि 6 बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। 6:00बजेदेखि 6:30सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 6:30देखि 7 बजेसम्म गीतहरू सुन्न सक्नुहुनेछ। फेरि 7:30देखि 8 बजेसम्म गीत सुन्न सक्नुहुनेछ। 8:00बजेदेखि 8:45सम्म आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 8:45देखि 10 बजेसम्म आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 10 बजे रेडियोका सम्पूर्ण प्रसारण बन्द हुनेछन्।
2: श्रोताबिन्द, भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक सुनिसक्नु भएको छ। अब हामी साथमा मौलिक लोक संस्कार र संस्कृतिले भरेका भजन श्लोकहरू तपाईँलाई सुनाउनेछौ। कार्यक्रमको शुरूमा दोलखा कालीजो गाउँपालिका जमार्सीका ज्येष्ठजन खड्गबहादुर राउतले नेतृत्व गर्नुभएको यो निकै मिठो लोकधुन शास्त्रीय लोक भजन तपाईँलाई छोड्दैछौं।

से नारायण वही परशुराम ने त्यसरी भन्न खेर हो सत्र जिता महाराज भन्न लागे यसुर जे माता हजुरले मलाई वरदान दिनुहुन्छ भने नारायण।

कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले शास्त्रीय लोक भजन तपाईँलाई सुनाइसकेका छौं। यो भजनलाई नेतृत्व गर्नुभएको थियो दोलखा कालिजो गाउँपालिका वडा नम्बर 7 वरिष्ठ नागरिक खड्ग बहादुर रावले र साथमा हुनुहुन्थ्यो भजन पारखीहरू पनि। श्रोता कार्यक्रम सुनौलो बिहानी सुनिरहनु भएको छ। हामीले हाम्रा मौलिक भजन श्लोक र कहावतहरू प्रस्तुत गरिरहेका छौं। फर्फरे तपाईँले दोलखा कालिजो 7 ज्येष्ठ नागरिकहरूको आवाज नसकेको मौलिक भजन सुन्नुभयो। अब फेरि पनि हामी यस्तै भजन सुनाउँदैछौ। कालिन्चो गाउँपालिका वडा नम्बर 9 निवासी भजनका पारखी सुमधुर स्वरका धनी आदरणीय व्यक्तित्व सूर्य प्रसाद ओलीको आवाजमा नेतृत्व गरिएको

0: हुनुहुन्छ। कृष्णप्रसाद चौलागाईको वर्तमान आवाज कस्तो रहेको छ? उहाँको आवाजमा सजिएको श्रोत तपाईँलाई थाहै छ।
1: सुनैको बोलाउँछ वंशीहरूको सिंह बाँचेपछि सुखी शान्त भएर जान्छ पछि त्यो आओस् कुमार कसी সুন্দর জলে অতি প্রকাশ ঈশ্বরা বলিয়ে

0: बिहानी हामीले राशि फलम छ रेडियो सैगुङबाट प्रसारण हुने कार्यक्रमका झलकहरू त्यसै गरी लोक संस्कृतिमा आधारित रहेर दोलखाको भेग र भूगोलमा रहेका दृष्टजनहरूको मुखार बिन्दुबाट प्रकट भएका आवाजहरू पनि तपाईँलाई सम्प्रेषण गरिरहेका छौ। हामी लोक संस्कृतिमा धनी छौ, लोक संस्कृतिको छुट्टै पहिचान र महत्व छ। संसारकै धनी देश नेपाल हो लोक संस्कृतिको दृष्टिकोणले हेर्ने हो भने, तर पछिल्लो समय लोक संस्कृतिमा निराशा बढ्दै गएको छ। पछिल्ला पुस्ताहरूले यसलाई सिरुपर नगरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरिरहेका छन्। त्यसैले लोक संस्कृतिको आफ्नै मौलिकता छ, यसलाई कसैले पनि भुल्नु हुँदैन भन्ने हामी सबैको अनुरोध हो। जगेर्नका लागि सबै नेपाली एकजुट हुनुपर्छ। युवा पुस्ता पाश्चात्य गीत संगीतमा भन्दा पनि आफ्ना मौलिकता बचाउन लाग्न सके मात्रै नेपालको संस्कृति जोगिन्छ। अहिलेको पुस्ता रोजगारी र अध्ययनका लागि सहर तथा विदेशमा बस्ने गरेका छन्। यसकारण अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई राम्रोसँग संस्कृति हस्तान्तरण गर्न पाएन। पछिल्लो पुस्ताले विदेशी संस्कृतिको देखासेखी गर्ने गरेको छ। संस्कृतिको संरक्षण गर्नु सचेत नागरिकको कर्तव्य हो। देखासेखीको नाउँमा पश्चिमी संस्कृतिको अनुसरण गर्दा हाम्रो पहिचान बोकेका मौलिक संस्कृति इतिहासमा मात्रै सीमित हुने होइनन्। अब पहिचान जोगाउन संस्कृतिको संरक्षणमा जुट्नुपर्छ भन्दै कार्यक्रम सुनौ बिहानीको अन्तिम भागमा आइपुगेका छौं। भोलि बिहान फेरि पनि हामी यी र यस्तै सवाल र प्रसंगका साथ तपाईँ सामु उपस्थित हुने नै छौं। कार्यक्रम सुनौलो बिहानी तपाईँलाई कस्तो लाग्छ? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन अनुरोध गर्छौ। तपाईँको गाउँटोल बस्तीमा पनि यस्ता अब्बल दृष्टजन हुनुहुन्छ जसको मौलिकता छ, भजन कीर्तनका पारखी हुनुहुन्छ। हामीसम्म सम्पर्क गराएर संरक्षणका लागि हातेमालो गर्न अनुरोध गर्छौ। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको यो सुन्दर बिहानीबाट हामी सम्पूर्ण कार्यक्रम निर्माण टोली बिदा माग्छौ। नमस्कार।
1: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ। सुखी र निरोगी हौं।

0: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: प्रति बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
3: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
3: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
3: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844-32-25-13 र 9804-087-66।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न उद्योग तथा डिपोको अनुगमनलाई तीव्र। सरकार फेरिए, नयाँ नेता आए र स्वदेशमै सम्मानजनक रोजगारी दिने ठूला ठूला बाचाले पनि रोकिएन। वैदेशिक रोजगारमा जाने युवाको संख्या गत महिना मात्रै 69,362 नेपाली रोजगारीको लागि विभिन्न गन्तव्य मुलुकमा उडे। र मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू जिल्लाका सबै वडामा गर्नुपर्ने ग्रामीण विकास टुकी संघ दोलखाका अध्यक्ष जयप्रसाद दाहालको भनाई।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, The Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्यसको वर्तमान राजनैतिक वातावरण साना तिना उतर चढ़ाबाट नआतिन आग्रह गर्नुहुँदै सरकारलाई सही बाटोमा डोड्याएर गन्तव्यमा पुर्याउने दावी गर्नुभएको छ। शनिबार साँझ काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै लामिछानेले यस्तो बताउनु भएको हो। सम्बोधनको क्रममा सभापति लामिछानेले हवाई उडानको उदाहरण दिनुहुँदै भन्नुभयो, यात्राका क्रममा कहिलेकाहीँ मौसमका कारण समस्या आउन सक्छ, तर जहाज हल्लियो भन्दैमा दुर्घटना हुन्छ भनेर डराउनु पर्दैन। सीट बेल्ट बाँधेर ढुक्क हुनुहोस्। हामी सही नेतका साथ देशरूपी यो जहाजलाई सुरक्षित गन्तव्यमा पुर्याउनेछौं। सरकारको काम कार्यवाही र राजनैतिक चर्चाबारे बोल्नुहुँदै वहाँले बजारमा फैलिएका राजनैतिक अस्थिरताका हल्लाहरूलाई केवल विकेण्ड स्क्यानको रूपमा लिनुपर्ने बताउनु भएको हो। सरकार फेरिए, नयाँ नेता आए र स्वदेशमै सम्मानजनक रोजगारी दिने ठूला ठूला बाचा पनि गराए, तर त्रिभुवन विमानस्थलको वैदेशिक रोजगारतर्फको ढोकामा लाइन लाग्ने युवाको संख्या घटेको छैन। चुनावी मैदानमा सत्ताको कुर्सीमा पुग्दासम्म श्रम र रोजगारीको नयाँ आशा बाँडेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा प्रधानमन्त्री बालेन्द्र शाहको बाचाले पनि युवाको वैदेशिक रोजगारीको बाटो मोड्न सकेको छैन। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2082-83 752173 नेपालीले श्रम स्वीकृति लिएरै वैदेशिक रोजगार गएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष 2081-82 798,266 तुलनामा 5.81% अर्थात 46,013 कम हो। तथ्याङ्कमा केही गिरावट देखिए पनि त्रिभुवन विमानस्थलबाट बाहिर युवाको दैनिक र उनीहरूको बाध्यता उस्तै छ। नयाँ सरकार आएपछि असार महिनामा मात्रै 69,362 नेपाली विदेशमा गएको विभिन्न मुलुकमा गएको पाइएको छ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाएको छ। साबेक भन्दा बढ़ी परिणाममा ग्यास आयात भइरहेको नेपाल आयल निगमलेको दावी बीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हिजो काठमाडौँमा रहेका ग्यास उद्योग र डिपोको अनुगमन गर्नुभएको हो। मन्त्री यादवले बालजोई स्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात बोटलिङ र बिक्री वितरणको तथ्यबारे जानकारी दिनुभएको हो। उद्योगको निरीक्षणपछि वहाँ निगमको टेकु स्थित कार्यालय परिसरमा रहेको डिपोमा पुगेर अनुगमन गर्नुभएको मन्त्री यादवको स्वर्गीय सचिवालयले जनाएको छ। त्यसक्रममा उद्योग मन्त्रीले विद्यार्थी मजदूर तथा अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री वितरण गर्न निर्देशन दिनुभएको छ। दोलखामा नियमित रूपमा बजार अनुगमन नहुँदा कालोबजारी बढ़ेको उपभोक्ताहरूले गुनासो गर्नुभएको छ। जिल्लामा नियमित बजार अनुगमन नहुँदा कालोबजारी बढ़ेकाले आफूहरू ठगिनु परेको उपभोक्ताहरूको गुनासो रहेको छ। यसै सन्दर्भमा हामीले जिल्लाका केही उपभोक्ताहरूलाई नियमित बजार अनुगमन नहुँदा कस्तो समस्या भएको छ भनेर सोधेका छौं।
5: मेरो के छ र अरू के छैन, नियमित गर्दैदेखि धेरै राम्रो हुन्थ्यो। अब फेरि यो अलिक ठुलो बजारमा म त गर्दैन, अब हाम्रो त्यहाँ चोक छ, त्यहाँ त्यहाँ कालोबजारी भइरहेछ, त्यहाँ अनुगमन नै गर्दैन। त्यही त ऊ सडिरहेको सामान्य बिक्री भइरहेछ। त्यहाँ चाहिँ चरिकोटमा त यही चाडबाड आएको बेलामा मात्र हो, त्यहाँभन्दा अघि पछि गर्दैनन्, हामीले एउटाले बोलेर हुँदैन।
6: मानकुमारी खड्का, सहरमा मात्रै गर्छन्, अब गाउँघरमा त त्यति गर्दैन। जस्तो बेचे नि भएको छ, अब सडेको मरेको कुहिएको, अब भाउ जति बढाए पनि, अब अहिले चिनी छ भन्छन् 130 भन्छन् एक किलो चिनी खानलाई, अब हामीले डोडो छैन त।
7: मिठो सुबेरी हो, दस आउँछ सहरमा मात्रै गर्छन्, अघि पछि शून्य बजार चाहिँ निनी ठुल्ठुलो बजारमा मात्रै गर्छन्, गाउँघरको सानो बजार हेर्दैनन्।
8: मेरो रामबाई बुढा सधैँ गइदिनु पछाडि बाबा सधैँ गर्नुपर्ने हो, उनीहरू गर्दैनन्, उही दसैँमा देखाउन लाग्ने गर्छन्, अहिले पछि गर्दैनन्, गाउँमा गर्दैन, सहरमा मात्रै गर्छन्।
9: कतै बनाए पनि हुँदैन, के भएको होला, यो कतै बिग्रेको हो।
10: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
9: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो, यता थाहा छैन, तिमीलाई केही थाहा छ?
10: किन थाहा नहुनु नि साइला दाई, चरिकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
9: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो आउले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
11: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
10: बिहानी सिलाई मेसिन पसल चरिकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल चरिकोट बीच बजार।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दोलखाले पत्रकार सुभाष योञ्जनलाई स्थापना दिवसको अवसर पारेर सम्मान गरेको छ। फोनिज दोलखाले हिजो सदरमुकाम चरिकोटमा आयोजना गरेको स्थापना दिवस कार्यक्रमको अवसरमा योञ्जनलाई नगद 5,000 र प्रमाणपत्र सहित सम्मान गरेको हो। कार्यक्रममा टुरिज्म मीडिया नेटवर्क प्रालीले दोलखाको ऐतिहासिक एवं पर्यटकीय स्थल 12 सय पल्टन थोबे डाँडाको बारेमा निर्माण गरेको वृत्तचित्र पनि सार्वजनिक गरिएको बताइएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दोलखाका अध्यक्ष अर्जुन पाखरिनको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभाका सांसद उर्मिला सुनवार, बाघेश्वर नगरपालिकाको नगर प्रमुख कमला बस्नेत, मेलो गाउँपालिकाका अध्यक्ष हीरा कुमार तमाङ, बेगु गाउँपालिकाको उपाध्यक्ष देविका थामी, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, पत्रकार शम्भु गौतम, पुनित बागमती प्रदेशका अध्यक्ष वराज श्रेष्ठ, संस्कृतिविद शान्त कृष्ण श्रेष्ठ, प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफले, प्रेस चौतारीका अध्यक्ष सृजन कुमार गेवेरे र प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष सूरज बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो। ग्रामीण विकास टोकी संघ दोलखाका अध्यक्ष जयप्रसाद दाहालले मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू जिल्लाका सबै वडामा गर्नुपर्ने बताउनु भएको छ। चरिकोटमा भएको दुई दिने मानसिक स्वास्थ्य र मानवाधिकार सम्बन्धी तालिम समापन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष दाहालले पछिल्लो समय दोलखामा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याहरू भएका मानिसहरूको संख्या बढ़िरहेकाले मानसिक स्वास्थ्य सम्बन्धीका कार्यक्रमहरू जिल्लाका पालिका र वडाहरूमा गरिनुपर्ने बताउनु भएको हो। साथै उहाँले यस्ता कार्यक्रम गर्नको लागि ग्रामीण विकास टुकी संघ दोलखाले सकेको सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ। ग्रामीण विकास टुकी संघ दोलखा र सेभेन नेपालको संयुक्त आयोजनामा भएको तालिममा स्वास्थ्यकर्मी, शिक्षक, सुरक्षाकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो। तालिममा सहभागीहरूलाई सेभेन नेपालका कार्यक्रम अधिकृत भगवती श्रेष्ठले मानसिक स्वास्थ्य र मानव अधिकार, यौन दुर्व्यवहारमा परेका बालबालिकासँग काम गर्दा ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा ग्रामीण विकास टुकी संघ दोलखाका कार्यकारी निर्देशक पुरूषार्थ श्रेष्ठ, सेभेन नेपालका विष्णु सुवेदी, सहभागीहरू दुर्गा भट्टराई र नवीन थामी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो। दोलखामा शुक्रबार स्कूटर दुर्घटनामा परि गम्भीर घाइते हुनुभएको एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परि गम्भीर घाइते हुनुभएको जिल्लाको बैतेश्वर गाउँपालिका छ नामदुका 40 वर्षीय रमेश घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो। शुक्रबार मध्यान्न तामाकोशीबाट भिरकोटतर्फ जाँदै गरेको बा प्र 02-03-03-35 नम्बरको स्कूटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा घिमिरे गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार घिमिरेको ट्रोमा सेन्टर काठमाण्डुमा उपचारको क्रममा मृत्यु भएको हो। रामेछाप अस्पतालले पहिलो पटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। गुणस्तरीय पहुँचयोग्य तथा विशेषज्ञ स्वास्थ्य सेवा स्थानीय स्तरमा उपलब्ध गराउने उद्देश्यले अस्पतालले मानसिक रोग विशेषज्ञ सेवा शुरू गरेको हो। अस्पतालका अनुसार वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर विजया सत्यालबाट अस्पतालमा मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ। सिन्धुलीमा किसान अझै परम्परागत खेती प्रणालीमा निर्भर रहनु भएको छ। व्यावसायिक खेती विस्तार नहुनु, प्रशोधन उद्योगको अभाव तथा बजारको सुनिश्चितता नहुनु लगायतका कारणले किसानहरू कोदो उत्पादनमा आकर्षित बन्न नसकेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ। कृषि विकास कार्यालय सिन्धुलीका अनुसार जिल्लामा कुल कोदो खेतीयोग्य जमीनको क्षेत्रफल 62,713 हेक्टर छ, जसमध्ये 10,742 हेक्टरमा कोदो खेती गरेको पाइन्छ। जिल्लामा आर्थिक वर्ष 2081-82 10,997 मेट्रिक टन कोदो उत्पादन भएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका केही स्थान र मधेस बागमती गण्डकी प्रदेशका तराईका भूभागको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबर सँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। काठमाण्डु उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न उद्योग तथा डिपोको अनुगमनलाई तीव्र। स्वदेशमै सम्मानजनक रोजगारी दिने ठूला बाचाले पनि रोकिएन। वैदेशिक रोजगारमा जाने क्रम गत असार महिनामा मात्रै 69,362 नेपाली रोजगारीको लागि विभिन्न गन्तव्यतर्फ उडे। र मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू जिल्लाका सबै वडामा गर्नुपर्ने ग्रामीण विकास टुकी संघ दोलखाका अध्यक्ष जयप्रसाद दाहालको भनाई। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री

0: समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिष्मा श्रेष्ठ, मोबाइल नम्बर 9860598988। पलाञ्चोक बेकारी, साडो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
1: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्तेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौं।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
1: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851165046।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9834030282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू।
0: हजुर, यहाँ मिदास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला, चरीकोट, दोलखा।
4: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
5: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
4: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडि पट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
5: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज

0: टेलर गईहाले।
1: हजुर, यहाँ लेडिज का नया नया डिजाइन का पीस तथा थान का कपड़ा पाउनु का साथ ही आकर्षण डिजाइन में कुर्ता सरवाल ब्लाउज लहंगा चोली लगायत का कपड़ा सिलाइन्छ र रेडीमेड कपड़ा फिटिंग पनि गरिन्छ। साथ ही सुपथ मूल्य में सिलाई संबंधी तालीम समेत प्रदान गरिन्छ।
0: प्रोपाइटर सबिना फुयाल। थप जानकारी का लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426।
1: क्लासिक लेडीज टेलर्स चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठीक पछाडिपट्टि।
2: ख्याल राख्नुस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
2: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
2: होसियार हुनुहोस्, जाड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
2: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
2: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
4: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुउद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुउद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार। दैनिक प्रभावकालीन समाचार मूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विभिन्न समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासको समाचार पनि समेट्नेछौ। आज मिति 2082 साल साउन महिनाको 24 गते आइतबार। आज प्रकाशित पत्र पत्रिकाले बालनको बाचाले रोकिएन, युवा नाफामा जान थाले सरकारी स्वामित्वको उद्योग, राजनीतिक उतार चढ़ावबाट नआतिन रविको आग्रह, सीट बेल्ट बन्द होस् गन्तव्यमा सुरक्षित पुर्याउँछौ, विश्वविद्यालयमा दक्ष जनशक्ति खाँचो, ग्यासको अभाव कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको चरम अभाव भएपछि बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाएको छ। साबिक भन्दा बढ़ी परिणाममा ग्यास आयात भइरहेको नेपाल आयल निगमको दावी बीच सहजै ग्यास नपाइएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले हिजो काठमाडौँमा रहेका ग्यास उद्योग र डिपोहरूको अनुगमन गर्नुभएको हो। मन्त्री यादवले बालाजोस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोतलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिनुभएको हो। उद्योगको निरीक्षणपछि वहाँ निगमको टेको स्थित कार्यालय परिसरमा रहेको डिपोमा पुगेर अनुगमन गर्नुभएको मन्त्री यादवको स्वर्गीय सचिवालयले जनाएको छ। त्यस क्रममा उद्योग मन्त्रीले विद्यार्थी, मजदूर तथा अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री वितरण गर्न निर्देशन गर्नुभएको हो। ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन 16 गतेदेखि नेपाल एचपी, एभरेस्ट, सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यासको बिक्री वितरण गरिरहेको छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। बालनको बाचाले रोकिएन, युवा वैदेशिक रोजगारमा जाने क्रम। सरकार फेरि नयाँ नेता आए र स्वदेशमै सम्मानजनक रोजगारी दिने ठूला ठूला बाचा पनि गरिए, तर त्रिभुवन विमानस्थलको वैदेशिक रोजगारतर्फको ढोकामा लाइन लाग्ने युवाको संख्या घटेको छैन। चुनावी मैदानदेखि सत्ताको कुर्सीमासम्म पुग्दा श्रम र रोजगारीको नयाँ आशा बाँडेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा प्रधानमन्त्री बालेन्द्र शाहको बाचापत्रले पनि युवाको वैदेशिक रोजगारीको बाटो मोड्न सकिएको छैन। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 7,52,173 नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष 2081-82 7,98,266 तुलनामा 5.81% अर्थात 46,093 कम हो। तथ्याङ्कमा केही गिरावट देखिए पनि त्रिभुवन विमानस्थलबाट बाहिरिने युवाको दैनिकी र उनीहरूको बाध्यता उस्तै छ। नयाँ सरकार आएपछि मात्र असार महिनामा मात्रै 69,362 नेपाली रोजगारीको लागि विभिन्न मुलुकमा गएका छन्। यो खबर आज अन्नपूर्ण पोस्टले लेखेको छ। राजनीतिक उतार चढ़ावबाट नआतिनुहोस् रविको आग्रह, सीट बेल्ट बाँध्नुहोस् गन्तव्यमा सुरक्षित पुर्याउँछौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको वर्तमान राजनैतिक वातावरण र सानातिना उतार चढ़ावबाट नआतिन आग्रह गर्नुहुँदै सरकारलाई सही बाटोमा दोहोर्याएर गन्तव्यमा पुर्याउने दावी गर्नुभएको छ। शनिबार साँझ काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै लामिछानेले यस्तो बताउनु भएको हो। सम्बोधनको क्रममा सभापति लामिछानेले हवाई उडानको उदाहरण दिनुहुँदै भन्नुभयो, यात्राको क्रममा कहिलेकाहीँ मौसमका कारण समस्या आउन सक्छ, तर जहाज हल्लियो भन्दैमा दुर्घटना हुन्छ भनेर डराउनु पर्दैन। सीट बेल्ट बाँधेर ढुक्क हुनुहोस्। हामी सही नियतका साथ देशरूपी यो जहाजलाई सुरक्षित गन्तव्यमा पुर्याउँछौ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। मुख्यमन्त्री बानियाले भदौ 3 गते भित्र विश्वासको मत लिने। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 3 गतेभित्र संसदबाट विश्वासको मत लिनुहुने भएको छ। शनिबार काठमाडौँमा बसेको कांग्रेस बागमती
प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री पानियाको विश्वासको मत आगामी भदौ 3 गतेभित्र लिने निर्णय गरेको हो। गत साउन 6 गतेबाट अल्पमतमा रहेको मुख्यमन्त्री बानियाले आगामी भदौ 4 गते भित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ। सत्ता साझेदार दल एमाले सरकारको समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहनुभएका वहाँलाई सरकार टेकाउन अन्य साना दलहरूको समर्थन आवश्यक छ। सत्ता साझेदार दल कांग्रेसले एमालेसँगको गठबन्धन तोड्दै नेकपासँग मिलेर नयाँ सरकार बनाउन साझेदारी गरेको छ। उक्त अवस्थाबीच कांग्रेस साना दलको समर्थनमा सरकार टिकाउने रणनीतिमा छ भने एमाले र नेकपाको सरकार गठनको अवस्था पनि अन्यल बनेको छ। यो खबर आज रातोपातले लेखेको छ। विश्वविद्यालयमा दक्ष जनशक्ति खाँचो। विश्वविद्यालयको समग्र पक्षको स्तर उन्नति र संस्थागत अभियानलाई प्रभावकारी बनाउन योग्य तथा दक्ष जनशक्तिलाई विश्वविद्यालयमा प्रवेश गराउन आवश्यक रहेको विज्ञले बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको दुई दिने लिखित कार्यशालामा विज्ञले यस्तो निष्कर्ष निकालेका हुन्। उच्च शिक्षाको क्षेत्रमा भइरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र नवीनतम सोचको विषयमा अनुभव आदान प्रदान गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो। कार्यशाला शनिबार सकिएको छ। कार्यशालाले विश्वविद्यालयले आफ्नो नीति तथा कानूनको समय अनुकूल समीक्षा गर्दै प्रमाण र तथ्यमा आधारित निर्णय प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिएको छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। नाफा कमाउन थाले सरकारी स्वामित्वको उद्योगले। सरकारी स्वामित्वमा संचालित उद्योगमा सुधारजनक नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफा हुन थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमान्दार प्रयास कानून कार्यान्वयन र टीम वर्कका कारण आशालाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभयो। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेका नेपाल औषधि लिमिटेड 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। जीवन जल र सिटामोल मात्र उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्न थालेको बताइएको छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। अब दोलखा र आसपासका गतिविधिहरू। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दोलखाले पत्रकार सुभाष योञ्जनलाई स्थापना दिवसको अवसर पारेर सम्मान गरेको छ। फोनिज दोलखाले हिजो सदरमुकाम चरीकोटमा आयोजना गरेको स्थापना दिवस कार्यक्रमको अवसरमा योञ्जनलाई नगद 5,000 रूपियाँ र प्रमाणपत्र सहित सम्मान गरेको हो। कार्यक्रममा टुरिज्म मीडिया नेटवर्क प्रालीले दोलखाको ऐतिहासिक एवं पर्यटकीय स्थल 1200 पल्टन थेबे डाँडाका बारेमा निर्माण गरेको वृत्त चित्र पनि सार्वजनिक गरेको थियो। ग्रामीण विकास टुकी संघ दोलखाका अध्यक्ष जयप्रसाद दाहालले मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू जिल्लाका सबै वडाहरूमा गर्नुपर्ने बताउनु भएको छ। सदरमुकाम चरीकोटमा भएको दुई दिने मानसिक स्वास्थ्य तथा मानवाधिकार सम्बन्धी तालिम सम्पन्न कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष दाहालले पछिल्लो समय दोलखामा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या भएका मानिसहरूको संख्या बढ़िरहेकाले मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू जिल्लाका पालिका र वडाहरूमा गरिनुपर्ने बताउनु भएको छ। उहाँले यस्ता कार्यक्रम गर्नको लागि ग्रामीण विकास टुकी संघ दोलखाले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। रामेछाप अस्पतालले पहिलो पटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। गुणस्तरीय पहुँचयोग्य तथा विशेषज्ञ स्वास्थ्य सेवा स्थानीय स्तरमा उपलब्ध गराउने उद्देश्यले अस्पतालले मानसिक रोग विशेषज्ञ सेवा नियमित रूपमा शुरू गरेको हो। सिन्धुलीमा किसान अझै परम्परागत खेती प्रणालीमा निर्भर हुनु, व्यावसायिक खेती विस्तार नहुनु, प्रशोधन उद्योगको अभाव तथा बजारको सुनिश्चितता नहुनु लगायतका कारणले किसानहरू कोदो उत्पादनमा आकर्षित बन्न नसकेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ। कृषि विकास कार्यालय सिन्धुलीका अनुसार जिल्लामा कुल कोदो खेतीयोग्य जमीनको क्षेत्रफल 62,713 हेक्टर रहेको छ। 10,742 हेक्टरमा मात्रै कोदो खेती गर्ने गरेको पाइएको छ। हवस् त, यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे हामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
1: अरे यही थियो त, कहाँ सरे आजकल
2: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
2: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: आया आया,
2: होइन ए हजुरआमा, के भयो? आया आया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
3: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु, बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ, अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन।
2: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्टको हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
3: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
2: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नौ ग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 98 44 21 24 35 र 01 43 71 4 47। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: हुने हुने प्रति बनाए पनि हुँदैन के भएको होला यो कतै बिग्रेको हो
1: होइन साइँलाई दाई के बिग्रियो खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त
0: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
1: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
0: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
2: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9864 60 र 9510 89 6077 बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार
3: ख्याल राख्नुहोस् तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ
4: विचार गर्नुहोस् अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ
3: सम्झना होस् जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन रगत दूषित बन्न पुग्छ खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ
4: याद राख्नुहोस् जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन पीर परेर खाएको दुःख भुल्न खाएको शोक बिर्सन पिएको तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन् यसै कारण
3: होसियार हुनुहोस् जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ
4: सजग बन्नुहोस् कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ आफैलाई पनि त्याग्न सक्नुहुन्छ तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न
3: जिम्मेवारी वहन गर्नुहोस् शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन औषधि खान पैसा हुँदैन तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ
4: त्यसैले आजैबाट सचेत बनौ जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन शारीरिक यातना त पाइरहेका छैनन् बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन् तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ
5: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील
1: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
6: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
1: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
6: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मा लक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ट जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हार्ट जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
9: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
10: होइन, के एक्लै गुनगुन गरिरहेको?
9: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
10: अनि के भयो त, लगेर पाले भइगयो नि?
9: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
10: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
10: सम्पर्कको लागि 9844669908, 9844669908।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
10: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने, प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठुकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
11: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
12: पारे पनि किन दुखेको पक्छ हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
11: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
12: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
11: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
12: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
7: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
7: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक FM 92.7 MHz।
14: Where is that digital?

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने। दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने। इन्द्र डेन्टल क्लिनिक, बिज बजार, चरीकोट, दोलखा। सम्पर्कको लागि 9841577069।
4: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
1: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
6: ओएसआर डिजिटल, एन्टरटेनिङ द नेसन।
7: शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: California. Extreme energy drink.
1: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामे छापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यही सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
2: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुन पुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल साडो बाटो चरिकोट।

0: आफ्नो जागिर खाने मौका त आएको थियो नि, तर
1: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफ्नो अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
4: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
5: आर्थिक वर्ष 2082-83 को चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
4: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: आवश्यक कागजातहरू सकल नागरिकता र छायाप्रति 1-1, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई, प्रमुख प्रशासकीय अधिकृत, मेलुङ गाउँपालिकाको कार्यालय, भेडपु, दोलखा। छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
7: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
4: यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: एही आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
0: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
4: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
10: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
4: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
4: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
4: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865569994 र 9816509963।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
11: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
11: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
4: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
11: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
4: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
11: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
12: The Rising Star.
13: Rising Star?
12: Rising Star?
14: Yes, the Rising Star School.
12: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
13: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
12: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
13: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
14: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
15: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
16: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511-65046।
17: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

0: लाल सलाम कमरेड
1: लाल सलाम
0: हेर्नुहोस् कमरेड तपाईँले हामीलाई गोप्य रूपमा धेरै सहयोग गर्नुभयो विपक्षीको लिस्टमा तपाईँको नाम रहेको छ त्यसैले तपाईँ अब हामीसँग भूमिगत रहनुपर्छ
1: अनि मेरो पढाइ
0: तपाईँले मात्र पढेर हुन्छ र देशका धनी गरिब सबै वर्गले पढ्न पाउनुपर्छ भन्ने क्रान्तिमा छौँ बाँकी तपाईँको इच्छा

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय

0: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
1: हाम्रा सेवा तथा सुविधाहरू?
2: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेशा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू
3: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घर सँगै। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
6: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
3: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
6: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
3: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ।
5: हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-21-24-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: प्रति बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।

0: ख्याल राख्नुहोस्। तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूले रोग लाग्न सक्छ।
0: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै

0: कोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्तेमा रहेको राधा कृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
3: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: हैन, के एकले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू।
3: यहाँ बोइलर, गिरराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844649908 9844649908।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घरसँगै।
1: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
5: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
6: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टील का भाडा भाडा व्यवसाय गरौं कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
5: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
6: यही हो त? त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
2: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
2: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087766।
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते।
7: बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कस्तो दाँत दुखेको, गिरा पनि शून्य छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
11: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई?
5: त्यहाँ चाहिँ के हुन्छ नि?
11: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
12: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
13: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577079।
5: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
14: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
15: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
16: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
17: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
18: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
19: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
18: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
19: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: sip on ya.
1: Extreme energy drink.
2: के तपाईं चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेश थापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
3: अरे यही थियो त, कहाँ सरे छ आजकल?
2: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
3: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या हो?
2: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
3: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
3: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
1: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
2: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
1: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजे देखि दिउँसो 3 बजे सम्म।
2: आवश्यक कागजातहरू सकल नागरिकता र छायाप्रति एक एक, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिकाको कार्यालय भेडपु दोलखा। छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
3: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
5: अविनाश, तिमी किन निराश छौ त?
6: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
5: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौटा दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844-059-929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844-30-282।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853-27806 र 9841-80-56-42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, चोथाङ, दोलखा।

0: The Rising Star.
1: Rising Star?
0: Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक

0: गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
1: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट जोरथाङ।
2: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
0: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नु हो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35-649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
5: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98445-54-60, प्रकाश थापा 98445-54-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
6: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ।
7: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
8: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
9: ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
10: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
9: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
11: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
10: हाम्रा सेवा तथा सुविधाहरू,
9: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर रा, अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 98440-00-844, 98048-73-107 र 98510-50019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला, चरीकोट, दोलखा।
0: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: आज त साँच्ची नानीको जन्मदिन पो हो त केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब
2: हाउ नानीको आज जन्मदिन पो हो हौ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ पलाञ्चोक बेकरी छँदैछ नि त्यतैतिर जाने हौ 15 मिनटमा केक बन्छ ल्याउने
3: हाम्रा सेवा तथा सुविधाहरू केक पप पाउरोटी बम अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189787 सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860598988 पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै
5: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
6: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ
5: ए छोरी पो हेर न छोरी विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो
6: ल बुबा अब तपाईँ ढुक्क हुनुहोस् तपाईँको सपना अब पूरा हुनेछ किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर
7: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम कर्णाली पुल महाकाली पुल घोडाघोडी ताल कैलाली बुद्ध जन्मभूमि कपिल वस्तु श्रीजी शाश्वत धाम नवलपरासी देवघाट धाम चितवन पशुपतिनाथ काठमाडौँ
3: भारत तर्फ हरिहर क्षेत्र पटना मातृ मोक्ष धाम पुन पुन महाश्रद्धा स्थल गया काशी विश्वनाथ चौरासी घाट दर्शन विन्ध्याचल पर्वत बिन्दावासिनी त्रिकोण यात्रा प्रयागराज स्नान मनगद कृपालु धाम नैमिषारण्य अयोध्या श्रीराम जन्मभूमि मथुरा गोकुलधाम वृन्दावन गोवर्धन हरिद्वार ऋषिकेश परमार्थ निकेतन रामझुला धारी देवी यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणागाउँ कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस् प्रस्थान मिति 2083 साल भदौ 29 गते यात्रा अवधि 25 दिन लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ
7: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841887093 पान पसल साडो बाटो चरीकोट

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा, दोलखा।
3: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किवी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98 45 48 117, 98 45 55 562, 048 45 562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
4: आया, आया।
5: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
4: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु, बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ, अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन।
5: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
4: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
5: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जार रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 98 44 21 24 35 र 01-43-71-4-47। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: भनेको नि प्रति बनाए पनि हुँदैन के भएको होला यो कतै बिग्रेको हो
1: होइन साइला दाई के बिग्रियो खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त
0: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ नि कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
1: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
0: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
2: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9855-10-89-677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार
3: ख्याल राख्नुहोस् तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ
4: विचार गर्नुहोस् अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ
3: सम्झनाहोस् जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन रगत दूषित बन्न पुग्छ खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ
4: याद राख्नुहोस् जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन पीर परेर खाएको दुःख भुल्न खाएको शोक बिर्सन पिएको तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन् यसै कारण
3: होसियार हुनुहोस् जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ
4: सजग बन्नुहोस् कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ आफैलाई पनि त्याग्न सक्नुहुन्छ तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न
3: जिम्मेवारी वहन गर्नुहोस् शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन औषधि खान पैसा हुँदैन तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ
4: त्यसैले आजैबाट सचेत बनौ जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन शारीरिक यातना त पाइरहेका छैनन् बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन् तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं
5: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील
1: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
6: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
1: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
6: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
9: होइन, के एक्लै गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
9: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
9: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार बालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
9: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
10: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
7: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्।
9: गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ सामान लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: हो पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैँ लाग्या छ।

0: मात्र बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9855068595 र 0494241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9855068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दा दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्टरनेसनल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
8: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
6: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: California. Extreme energy drink.
1: के तपाईं चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला मध्याह्नको 12 बजेको छ।

0: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
1: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
0: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
1: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
2: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुन पुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैटीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडो बाटो चरीकोट।
1: अरे यही थियो त, कहाँ सरे छ आजकल?
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चुक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
2: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चुक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुफत मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133814, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
5: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
2: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कूटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 8 20 10 7।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा। मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
3: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानेमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
2: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजे देखि दिउँसो 3 बजे सम्म।
3: आवश्यक कागजातहरू सकल नागरिकता र छायाप्रति एक एक, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिकाको कार्यालय भेडपु दोलखा। छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपाने, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: आज त मेरो जन्मदिन हो नि, केक काट्नु पर्छ है मम्मी। एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
4: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हाउ 15 मिनटमा केक बन्छ, ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
10: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साड्डो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
6: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865569994 र 9816509963।
6: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
11: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
11: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
11: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
11: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कतिको खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आया आया,
8: होइन ए हजुरआमा, के भयो? आया आया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
7: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु, बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ, अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन।
8: ए त्यसो भने त काठमाडौँ गएर एकपल्टको हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
7: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
8: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, 9 ग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 98 44 21 24 35 र 01 43 71 4 47। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: कति बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ।

0: संस्कृतिर परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँडरक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
1: होशियार हुनुहोस्, जाँडरक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँडरक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँडरक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजैबाट सचेत बनौं, जाँडरक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँडरक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँडरक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
1: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: The Rising Star. Rising Star? Rising Star?
1: Yes, the Rising Star School.
2: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन कक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
1: तीन दशकको

0: विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
0: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
2: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल
3: पकायौ? त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
4: सुन्नु हो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511-65046।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
3: ए साथी हो, कसैले थाहा छ त?
0: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू।
6: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला, चरीकोट, दोलखा।
4: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला दिउँसोको 1 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: अविनाश, तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440300282।
4: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
5: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
4: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
5: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
4: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडिमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
5: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98609943426, 98609943426।
4: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
6: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
7: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
7: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
4: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049412020। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
8: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो। होइन, के एक्लै गुनगुन गरिरहेको?
9: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भो त, लगेर पाले भइगयो नि?
9: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
10: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844649608 9844649608।
10: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
9: राँगाको मासु पाइने पसल भएको घरसँगै।
10: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
11: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
12: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
10: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
13: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
14: पाडे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
13: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरी, सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
14: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदैछ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुफट मूल्यमा उपलब्ध गराउँछ नि।
13: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
14: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरी कसो होला?
6: हाम्रा सेवा तथा सुविधाहरू
15: तामा पीतल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन
16: त्यस्तै ग्यास बेच्न चाहनु हुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीवी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
15: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
16: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
17: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
16: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
17: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
16: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
17: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
16: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने।
17: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
16: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
17: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
16: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
17: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
16: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
17: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
16: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौं।

नमस्ते, म गायक प्रमोद खरेल। मेरो गीतमा जादू चलाए जस्तै सधैं जादू चलाउने रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: यो तीर्थ यात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
1: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
0: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
1: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
2: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साधु बाटो चरिकोट।
4: कस्तो दा दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
5: अब के गर्नु धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्र डिजिटल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
6: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिन

0: पैथोलॉजी ल्याब को सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
0: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: toilet on ya.
1: Extreme energy drink.
2: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 मा सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि

0: नियन्त्रित तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप मन्थली।
1: अरे यही थियो त, कहाँ सरे आजकल
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कही देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रमा। चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा। यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: शारीरिक रूपमा अशक्त हुँदैमा कोही व्यक्ति मानसिक रूपले अशक्त हुँदैन। अवसर पाउँदा उनीहरूले पनि सबलांगले जतिकै काम गर्न सक्छन्। उनीहरूलाई पनि समाजमा हुने हरेक क्रियाकलापमा सहभागी गराऊ।
2: अपाङ्ग हित संरक्षणका लागि रेडियो सैलुङको सहकार्य।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
4: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
5: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
7: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बदा सुरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
7: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
8: आर्थिक वर्ष 2082-83 को चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
7: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: आवश्यक कागजातहरू, सकल नागरिकता र छायाप्रति 1-1, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई, प्रमुख प्रशासकीय अधिकृत, मेलुङ गाउँपालिकाको कार्यालय, भेडपु, दोलखा। छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
10: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
7: यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
10: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
11: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सात बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
10: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
12: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हौ केकको लागि त चिन्तै लिनु पर्दैन नि, हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
10: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
13: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साड्डो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
10: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
10: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
5: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
10: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
5: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
14: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
10: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
14: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
10: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
14: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
10: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
14: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9141806542।
1: रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
15: The Rising Star.
16: Rising Star?
17: Rising Star?
18: Yes, the Rising Star School.
19: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
18: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
19: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
18: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
20: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
21: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
22: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35-649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
23: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

हेलो हेलो चेक हेलो।

0: अपराह्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संघालो सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईं यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखामा यस वर्ष परम्परागत लाखे नाच प्रदर्शन गर्ने कार्यतालिका सार्वजनिक खोरथरी सामुदायिक वन उपभोक्ता समूह दोलखाद्वारा आमाको माया छात्रावासमा सहयोग लगायतका स्थानीय प्रसंगसहित वर्तमान सरकारको कार्यशैलीबाट नागरिकमा तीन थरी धारणा प्राप्त भएको नेपाली कांग्रेसका सभापति गगन थापाको भनाई जस्तो प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। शुरूमा राष्ट्रिय समाचार। नेपाली कांग्रेसको सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीबाट नागरिकमा तीन थरीको धारणा प्राप्त भएको बताउनु भएको छ। आजबाट शुरू भएको केन्द्रीय समितिमा बोल्ने क्रममा सभापति थापाले आफूले नागरिकहरूसँग कुरा गरिरहेको र उनीहरूले अनिश्चितता, हताश र आक्रोश भेटेको बताउनु भएको छ। सभापति थापाले भन्नुभयो, केही नागरिकमा अनिश्चितता भएको पाउँछौ, केही नागरिकमा कुरा गर्दा हिजो राम्रो भएन, आज पनि भएको छैन, भोलि पनि हुन्न भन्ने हताश पाएको छु। केही नागरिकलाई आक्रोश छ, त्यही कारणले प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिन अघिको स्टाटस र राजसभा सभापति र बिलामी छानेको शनिबारको अभिव्यक्ति आएको सभापति थापाले बताउनु भएको हो। सत्तारूढ़ दल राजसभाले नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आइतबार सहमहामन्त्री असीम शाहले विज्ञप्ति जारी गर्नुहुँदै भदौ महिनाबाट कार्यक्रम शुरू गर्ने जानकारी दिनुभयो। कार्यक्रम अन्तर्गत सरकारमा सहभागी राजसभाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पक्षसँग प्रत्यक्ष संवाद जोड़िएका छन्। यस कार्यक्रमले मही मान्छेका आवाजलाई सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड़ने पुलको काम गर्ने विश्वास गरिएको शाहले बताउनुभयो। यो कार्यक्रम नागरिकको संवाद र नेतृत्व संवाद गरी दुई चरणमा सञ्चालन हुने उहाँले बताउनु भएको छ। नागरिक संवाद साँझ 5 देखि 6 बजेसम्म हुन्छ। यसमा मन्त्रीले सीधै सर्वसाधारण र जनताको गुनासा, समस्या र अपेक्षा र सुझाव सुन्न सक्नुहुनेछ उहाँले भन्नुभयो। साउन लागे यता अभाव शुरू भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन। उपभोक्ताले एउटा सिलिण्डर लिन घण्टौं लाइन बस्न बाध्य छन्। तर नेपाल आयल निगमले सामान्य अवस्थाको खपत भन्दा धेरै आयात भइरहेको जनाएको छ। पछिल्लो 22 दिनमा 40,774 मेट्रिक टन ग्यास आयात भएको र यो महिना झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ। सामान्य अवस्थामा महिनामा 45 देखि 46,000 मेट्रिक टन ग्यास भित्रिने गर्दछ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले आयात बढ़ाएको र यसले अभाव कम गर्न सहयोग गर्ने बताउनुभयो। जीवनशैलीमा आएको परिवर्तनसँगै बालबालिकामा विभिन्न मानसिक समस्या बढ़दै गएको विज्ञ चिकित्सकहरूले औंल्याउनु भएको छ। बालबालिकाप्रति समयमा अभिभावकको ध्यान पुग्न नसकेपछि गएर थप जटिल समस्या देखिने चिकित्सकहरूले बताउनु भएको छ। मानसिक समस्या देखा परेपछि कान्ति बाल पसलमा दैनिक सरदर 30 देखि 50 जना उपचारको लागि आउने गर्छन्। मानसिक समस्या लिएर अस्पताल आउने बालबालिकाको संख्या वर्षौनी बढ़दै गएको कान्ति बाल अस्पतालका बाल मानसिक रोग विशेषज्ञ डाक्टर अरूण कुमारले बताउनु भयो। यसै सन्दर्भमा हामीले सिविन नेपालका कार्यक्रम अधिकृत एवं बाल अधिकार कर्मी भगवती श्रेष्ठसँग कुराकानी गरेका छौं।
1: बाल बालिकाहरूले जुन खालको माया, स्याहार र संरक्षण प्राप्त गर्नुपर्ने हो, त्यो प्राप्त नगरिराख्दा र संरक्षित परिवार नहुँदा चाहिँ बाल बालिकाहरूमा एकदमै गहिरो मानसिक तनाव उत्पन्न हुन्छ। विशेष गरेर यौन हिंसामा परेका बाल बालिकाहरूको कुरा गर्नुपर्दा एकदमै डरलाग्दो घटनाहरूबाट गुज्रिनु भएको हुन्छ। त्यो अवस्थाले चाहिँ उहाँहरूको मनमा एकदमै ठूलो चोट पर्छ। त्यो चोटलाई चाहिँ उहाँहरूले अब कोसँग भन्ने, कसरी भन्ने, आफूलाई भइराखेकै के हो त, आफू आफ्नो शरीरमा त्यसले कसरी प्रभाव पारिरहेको छ, मनमा कसरी प्रभाव पारेको छ, यी सम्पूर्ण कुराहरूलाई उहाँहरूले चाहिँ बुझ्न सकेको अवस्था पनि नभएको अवस्थामा, सपोर्ट गर्ने परिवार संयन्त्र पनि नभइरहेको अवस्थामा चाहिँ उहाँहरू एकदमै धेरै मानसिक आघातबाट गुज्रिराख्नु भएको हुन्छ।
2: मानसिक स्वास्थ्य र आघात यो दुईटा फरक विषय हो।
1: हामी जसरी शारीरिक रूपमा स्वस्थ रहन पर्छ भन्ने कुरा हो, त्यसै गरेर मानसिक रूपमा पनि स्वस्थ रहन पाउनु पर्छ। र बाल बालिकाको कुरा गर्दा त मानसिक र शारीरिक रूपमै स्वस्थ भएर बाँच्न पाउनु चाहिँ उहाँहरूको अधिकारभित्र पर्यो। मानसिक स्वास्थ्यमा चाहिँ असर गरेको कुराहरू र त्यसले चाहिँ आघातको अवस्थासम्म पुर्यायो भने चाहिँ त्यो फेरि मानसिक स्वास्थ्यको समस्या भनेर बुझ्न पर्ने हुन्छ।
2: लामो समयसम्म काम गर्नुभयो, विशेष गरी काम गर्दाखेरि बाल बालिकाहरूमा कस्तो खालको आघात चाहिँ बढी भएको पाउनु भएको छ अहिलेसम्म?
1: बाल बालिकाहरूमा त थुप्रै खालको आघातहरू हुन्छन् होइन, पोस्ट ट्रामेटिक डिसअर्डरदेखि लिएर सम्झने शक्ति नै हराउने, आफ्नो व्यवहारमा पुरै परिवर्तन, आफ्नो चाहिँ दैनिक गर्नुपर्ने क्रियाकलापहरू गर्ने, होमवर्क गर्ने, विद्यालय टाइममा जाने, आफू सफा सुग्घर हुने, हाइजिनका कुराहरू हुन सक्छन्, समयमा खाने, सुत्ने कुरा, निद्रा लाग्ने कुराहरू हुन्छन्, साथीसँग घुलमिल हुने, परिवारसँग चाहिँ एउटा राम्रो सम्बन्ध हुने, पढ्ने, यस्ता कुराहरू सबै कुराहरू चाहिँ खण्डित भएर जान्छ होइन, ती कुराहरू उहाँहरूको जीवनबाट अब टाढा भएर जान्छ आघातको कारणले गर्दा। फरक फरक बाल बालिकाहरूलाई चाहिँ उहाँहरूको चाहिँ उमेर, उहाँहरूको बुझ्ने क्षमता, उहाँहरू हुर्किएको वातावरण, समाजको चाहिँ सोचाइ, परिवारको चाहिँ वातावरणले पनि फरक फरक खालको चाहिँ प्रतिक्रिया आउँछ।
2: हाम्रो समाजले चाहिँ मानसिक रूपमा अलिकति कमजोर भएका बाल बालिका, अझ आघातमै पुगिसक्नु भएको बाल बालिकाहरूलाई हेर्ने दृष्टिकोण चाहिँ कस्तो पाउनुहुन्छ?
1: मानसिक स्वास्थ्यमा असर परेको बाल बालिका अथवा कुनै पनि वयस्क नै भनौँ होइन, त्यो स्वीकार्ने चलन नै एकदमै कम छ। हाउबुजीको रूपमा लिइन्छ, कुनै पनि घटनाको कारणले गर्दा भएको हो, त्यो सामान्य प्रतिक्रिया हो। ती बाल बालिका अथवा ती व्यक्तिहरूले चाहिँ आफूलाई त्यो आघातबाट बचाउनको लागि जुन उपायहरू अपनाउनु भएको, त्यो व्यवहारबाट देखाउनु भएको अनि शरीरबाट देखाउनु भएको भन्ने बुझाइ नै छैन।
2: विशेष गरी मानसिक स्वास्थ्यसँग सम्बन्धित र यो बाल बालिकाकै मानसिक स्वास्थ्य अथवा बाल बालिका सम्बन्धी नै कतिको चासो दिएको देख्नुहुन्छ तिनै तहका सरकारहरूले?
1: बाल बालिका र किशोर किशोरीमा पनि मानसिक समस्याहरू हुन सक्छन् भन्ने कुरा त्यो अवधारणा नै नरहेको भेटियो। नेपाल सरकारको तर्फबाट चाहिँ उहाँहरूको लागि उपचार को लागि विशेष अस्पताल नै बनिसकेको अवस्था छैन, त्यसको लागि सिविन नेपालले नेपाल सरकारद्वारा सञ्चालित कान्ति बाल अस्पतालसँग सहकार्य गरेर बाल बालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य इकाइ भनेर हामीले सुरुवात गर्यौं। त्यो नै नेपालको सन्दर्भमा एउटा बाल बालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य उपचारको लागि चाहिँ एउटा पहिलो खुड्किलो भन्न सकिन्छ, र पछि गएर फेरि मानसिक अस्पताल लगनखेल सँग सहकार्य गरेर हामीले फेरि बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य इकाइ लगनखेलमा पनि हामीले सञ्चालन गरिरहेका छौं। बालबालिका तथा किशोरी किशोरीको मानसिक स्वास्थ्यमा चाहिँ सरकारको पनि ध्यान जाओस्, त्यो कुरालाई अपनत्व लियोस् भन्ने हिसाबले छलफल गरिरहेका थियौं, र गत वर्षदेखि त्यो एक खालको चाहिँ समझदारी भएको छ र उहाँहरूले नै अहिले सञ्चालन गरिराख्नु भएको छ। फेडरल लेभलको कुरा गर्नुपर्दाखेरि केही पोलिसीहरू पनि बनेका छन्। प्रदेश र स्थानीय सरकारको कुरा गर्नुपर्दाखेरि केही स्थानीय सरकारहरूले गरिराख्नु भएको छ, जस्तो मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ ल्याएर अनि सचेतना फैल्याउने उपचारको लागि चाहिँ पहल गर्ने गर्नु भएको छ। बाल बालिका तथा किशोर किशोरीलाई नै टार्गेट गरेर त्यो खालको स्पेसिफिक सेवामा चाहिँ अगाडि बढ्नु भएको नगरपालिकाहरू एकदमै कम हुनुहुन्छ। तर दोलखामा चाहिँ पशुपति चौलागाई अस्पताल छ, त्यहाँनिर चाहिँ गरिराख्नु भएको छ। फेरि स्थानीय सरकारले नगरेको भन्न खोजेको होइन, केही अस्पतालहरू र प्रादेशिक अस्पतालहरूले पनि शुरूआत चाहिँ गर्नु भएको छ, एकदमै राम्रो गरिराख्नु भएको छ। त्यसमा हामीले पनि टेक्निकल्ली सिविन नेपालको पनि सहकार्य रहेको छ।
2: एउटा अभिभावकले अथवा एउटा बाल बालिकाको संरक्षकहरूले चाहिँ बाल बालिकाहरूलाई मानसिक रूपमा चाहिँ अब समस्या भई भनेर कसरी पत्ता लगाउने, त्यो समस्या भइसकेपछि के गर्न सकिन्छ?
1: नियमित रूपमा ती छोराछोरीहरूले देखाउने बानी छ नि, जस्तो बिहान उठेर के गर्ने, त्यसपछि के हुन्छ, ती कुराहरू चाहिँ सामान्य रूपमा भइराखेकै छ भने चाहिँ त्यो ठिक छ। बाल बालिकाहरू उहाँहरूले फरक व्यवहार गर्न थाल्नुभयो। निरन्तर 15 दिन 1 महिनासम्म पनि उहाँहरूको त्यो उठाइ बिग्रियो, सुताइ बिग्रियो, अथवा खाने समयमा उहाँहरू चाहिँ खानु भएको छैन, एकदमै धेरै झगडा गर्नुहुन्छ, साथीभाइसँग मिल्न सकिराख्नु भएको छैन, परिवारसँग घुलमिल हुन सक्नु भएको छैन, एक्लै बस्नुहुन्छ, केही कुरा पनि उहाँले बुझ्न सकिराख्नु भएको छैन, बुझाउन सकिराखेको छैन। एक दिन दुई दिन मात्रै भएर त्यसलाई चाहिँ मानसिक अवस्थामा चाहिँ गाह्रो भएको भनेर भन्न मिल्दैन, तर निरन्तर त्यो चाहिँ एक हप्ता दुई हप्ता तीन हप्ता त्यसरी भयो भने चाहिँ यहाँनिर चाहिँ हामीले तुरन्तै कुनै चाहिँ उपाय अपनाउनु पर्छ भनेर चाहिँ त्यो सोच्न पर्यो। त्यति बेला परिवारले आफ्नो छोराछोरीलाई के भइरहेको हो त, कुन चाहिँ गाह्रो भइरहेको छ त, त्यो कुरा चाहिँ बुझ्ने कोसिस गर्नुपर्छ। तिम्रो लागि म छु होइन, त्यो कुरालाई एकदमै धेरै विश्वस्त बनाउनु पर्यो कि, सुरक्षित वातावरण चाहिँ बनाइदिनु पर्यो। कहीँबाट पनि परिवारमा असुरक्षित ठाउँ छैन, आमा बुवा जहिले पनि साथी बनिदिनु पर्यो। ती बालबालिकाले आफूमाथि भयानक भन्दा भयानक चाहिँ घटना परेको छ अथवा चाहिँ त्यो मनमा विचलन भएको कुरा पनि ती बालबालिकाले सुनाउन सकुन् कि, तिमीले मलाई जुनसुकै जस्तो खालको घटना परे पनि मलाई भन्न सक्छौ, म तिम्रो साथमा छु भनेर चाहिँ त्यो विश्वस्त चाहिँ बनाउन पर्यो।
3: अब स्थानीय प्रसंगहरू। दोलखाको सदरमुकाम सरीकोटमा देखाइने लाखे नाच प्रदर्शन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ। लालीगुडा सेवा क्लब सरीकोटले यस वर्षको लागि लाखे निकाल्ने मिति र समय सार्वजनिक गरेको हो। सार्वजनिक कार्यतालिका अनुसार साउन 28 गते शुक्रबारदेखि लाखे निकाल्न शुरू गरिनेछ। पहिलो दिन अपरान्ह 4 बजे पशुपति मन्दिर परिसरबाट लाखे निकालिनेछ। कार्यतालिका अनुसार भदौ 20 गते शनिबार दिउँसो 1 बजे वर्षको अन्तिम लाखे निकालिने बताइएको छ। दोलखाको पिगु गाउँपालिकोडा नम्बर 1 रहेको 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले जलाशय तथा बाललाठी गाड्ने पोखरी सफा गर्ने क्रममा तामाकोशी नदीको पानीको सतह घटबड हुन सक्ने भन्दै नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले जारी गरेको सूचना अनुसार आज बिहान 8:30 बजेदेखि साँझ 6:30 बजेसम्म जलाशय र बालुवा ठी गाड्ने पोखरी सफा गर्ने कार्यक्रम रहेको बताइएको छ। खोर्थली सामुदायिक वन उपभोक्ता समूह दोलखाले आमाको माया छात्रावासमा सहयोग गरेको छ। सामुदायिक वन उपभोक्ता समूह दोलखाले आफ्नो वार्षिक नियमित सामाजिक कार्य अन्तर्गत जिल्लाको भीमेश्वर नगरपालिका सम्म रहेको आमाको माया छात्रावासमा 55,000 रूपियाँ बराबरको सोलर प्यानल र 10,000 रूपियाँ बराबरको खर्च सोलर प्यानल र 12 वार्षिक उत्सव कार्यक्रमको व्यवस्थापनको लागि 10,000 रूपियाँ बराबर को खर्च गरी 65,000 रूपियाँ बराबरको आर्थिक सहयोग गरेको खोर्थली सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ। हवस् त, यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारादेवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
5: जागिर खाने मौका त आएको थियो नि, तर तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
6: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
7: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
8: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
7: विस्तृत जानकारी का लागि प्रोपाइटर पासाङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
9: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ।
8: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

नमस्कार साथी साहित्यिक अभिवादन रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथाको प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैँको सातामा झैं आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्चुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति हो कार्यक्रम गीती कथा। गीती कथा तपाईहरूले प्रत्येक साताको शुक्रबार राति 8 बजे यसै गरी पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज सँगै हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि। कार्यक्रम गीती कथा एक विशुद्ध साहित्यिक कार्यक्रम हो जहाँ विभिन्न सर्जक र स्रष्टाहरू लेख्नु भएको निकै नै राम्रा रमाइला मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन् र कार्यक्रम गीती कथाको अघिल्लो साताबाट एउटा कथाको शुरूआत भएको छ। कथाको शीर्षक हो अभागी र यस कथालाई अम्बिका पाण्डेजीले लेख्नु भएको हो। कथाको आज दोस्रो भाग सुनाउन एकैछिनमा आउँछु। कार्यक्रमको शुरूआत मिठो सांगीतिक कोसेलीबाट गर्छु। सांगीतिक कोसेली पछि म आइहाल्छु। तपाईहरू कार्यक्रम सुन्दै गर्नुहोला।

यो निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीती कथाको साथमा हुनुहुन्छ। गीती कथाको आजको बसाईमा पनि अघिल्लो साताबाट शुरू भएको कथा अभागीको दोस्रो भाग लिएर आएको छु, जसलाई अम्बिका पाण्डेजीले लेख्नु भएको। अब सुनौ अम्बिका पाण्डेले लेख्नु भएको कथा अभागीको दोस्रो भाग।

भन्छन् नि जहाँ समस्या हुन्छ त्यहाँ उपाय पनि हुन्छ। म दिनभरि एउटै कुरा सोचिरहेकी थिएँ, कसरी पढ्ने, कसरी बालाई फकाउने। अन्त्यमा आफैले एउटा उपाय निकाले। दिउँसो खेल्न जान्छु भनेर गाउँतिर निस्कने अनि विद्यालय पुगेर पछाडिको झ्यालबाट लुकेर पढ्ने। आहा, आफूले निकालेको त्यो उपाय मलाई निकै राम्रो लाग्यो। त्यो बेला गाउँका केटीहरू विद्यालय पढ्न जाँदैनथे, गरीबका छोराछोरी पनि प्राय विद्यालयको मुख देख्दैनथे। सायद त्यसैले पनि होला बाले मलाई विद्यालय जान दिनुभएको थिएन। त्यो दिन त्यसै बित्यो। राति खाना खाएर सुत्यो, तर मलाई रातभरि पटक्कै निन्द्रा लागेन। कहिले बिहान होला र विद्यालय जाउँला भन्ने सोच्दै रात बित्यो। अर्को दिन बिहानै म चाँडै उठे। उही त हो घरको काम, सरसफाई गर्ने, खाना बनाउने, भाँडाकुँडा माझ्ने, कपडा धुने, घाँस काट्ने, गोबर फाल्ने सबै काम सके। त्यसपछि आमालाई खेल्न जान्छु भनेर पहिलो पटक झुट बोले र घरबाट निस्के। म विद्यालय पुग्दा गुरुजी पढाइरहनु भएको थियो। सानो खरले छाएको झुपडी, तीनवटा कक्षा कोठा, तीनजना गुरुजी। सबै तीनवटा कक्षामा गरेर पढ्ने विद्यार्थीको संख्या 20 भन्दा पनि धेरै थिएन होला। त्यसमाथि केही विद्यार्थी त पारिपट्टिको गाउँबाट पनि पढ्न आउँथे। अरू गाउँको तुलनामा हाम्रो गाउँ निकै ठूलो र विकसित मानिन्थ्यो। हेर्दा पनि निकै राम्रो लाग्थ्यो। गाउँका मानिसहरूले मिलेर नै विद्यालय बनाएका थिए, बाटो बनाएका थिए, पुल बनाएका थिए, खानेपानीको व्यवस्था गरेका थिए। सबैजना एकजुट भएर आफ्नो गाउँ आफै बनाऊ भन्ने मूल नाराका साथ अघि बढ्थे। अरू गाउँमा पनि उदाहरण दिनु परे हाम्रो गाउँकै नाम लिइन्थ्यो रे। तर मेरो मनमा भने एउटा डर सधैँ थियो, कतै कसैले देख्ला कि। त्यसैले म यताउता मानिसहरू छन् कि भनेर हेर्दै लुकेर झ्यालबाट पढाइ सुन्ने गर्थे। कखरा नै नजाने कि म अरू पढाइ कसरी बुझ्थे र एउटा कक्षाको झ्यालबाट सुने। खै के पढाइ भइरहेको थियो केही बुझिन। त्यसपछि अर्को कक्षाको झ्यालतिर गए, त्यहाँ भने अ पढाइ भइरहेको रहेछ। यो कुरा मलाई आज पनि झल्झली सम्झना छ। गुरुजी अगाडि उभिएर ठूलो स्वरमा भन्नुहुन्थ्यो अ। सबै विद्यार्थी एकैसाथ ठूलो स्वरमा दोहोऱ्याउँथे अ। त्यो सुन्दा मात्र पनि मलाई कता कता असाध्यै रमाइलो लाग्थ्यो। म झ्याल बाहिर लुकेर कसैले नसुन्ने गरी बिस्तारै उनीहरूसँगै उच्चारण गर्न थाले अ आ। धन्य त्यो दिन मलाई कसैले देखेन। केही बेर पछि लाग्यो अब त घर फर्किनुपर्छ, धेरै बेर खेलिस भनेर आमाले गाली गर्नुहुन्छ। म हतार हतार घर पुगे। धन्य घरमा आमा मात्रै हुनुहुँदो रहेछ, बा कामबाट फर्किनु भन्दा अघि नै म आइपुगेछु। त्यसैले गाली खानाबाट जोगिए। साँझको खाना बनाउने तयारी गर्दै दिउँसो विद्यालयमा देखेका र सुनेका सबै कुरा सम्झिन थाले। खाना पकाउँदै मनमने ती अक्षर दोहोऱ्याइरहे अ आ इ अम अ। मेरो मनमा कस्तो खुसी थियो शब्दमा भन्न सक्दिन। त्यो दिन मलाई यस्तो अनुभूति भएको थियो मानौ मैले जीवनकै सबैभन्दा ठूलो काम गरेकी छु। मानिसहरूले कुनै ठूलो काम गर्दा बाघै मारेछस् भन्छन् नि, मलाई पनि आफूले बाघै मारे जस्तो लागेको थियो। हुन पनि त्यो मैले कुनै सानो काम गरेकी थिएन। त्यो बेला गाउँका केटीहरूले विद्यालय जाने अवसर नै पाउँदैनथे। पढ्ने अवसर त प्राय धनीका घरका छोराछोरीलाई मात्र थियो। त्यसमाथि त्यो सानो उमेरमै

बोकेर चुपचाप हेरिरहे। ओहो, त्यो जाडो पनि कति कठ्याङ दिने थियो होला। पुस्को कुहिरोले पुरै गाउँ सेतामे देखिन्थ्यो। चिसोले मेरो शरीर लगलग कामिरहेको थियो, तर पनि म त्यही बसेर पढाई सुनिरहेकी थिएँ। त्यो दिन पनि केही नयाँ अक्षर र शब्द सिके अनि घर फर्के। जाडोले मेरो हात खुट्टा हिउँ जस्तै चिसिएका थिए, तर त्यो चिसो भन्दा ठूलो मेरो सिक्ने रहर थियो। अर्कोतर्फ कतै आमाले थाहा पाउनुहुन्छ कि भन्ने डर पनि मनमै थियो। घर पुगेर हात खुट्टा धोएँ र आगोको छेउमा गएर बसे। मलाई देख्ने बित्तिकै आमाले भन्नुभयो, दिनभरि खेलेर पनि थाकिन सही भन्दै गाली गर्न थाल्नुभयो। म भने चुपचाप बसे। आमाले फेरि मेरो अनुहार हेर्दै सोध्नुभयो, होइन तलाई के भयो हो नम्रता, आज किन यति चुप लागेर बसे कि? अनि फेरि चिन्तित हुँदै भन्नुभयो, कसैले केही गर्यो र कि सन्चो भएन? यति सुन्न साथमा हतारिँदै बोले, होइन होइन आमा, म ठिक छु। मनमा नै भने सोचिरहेकी थिएँ, यदि सन्चो भएन भने म विद्यालय कसरी जानु? आमाले त झन् कतै जानै दिनुहुन्न। खाना खाएपछि म चाँडै सुत्न गए, तर निन्द्रा कहाँ लाग्थ्यो र मनभरि अनेक कुरा खेलिरहेका थिए। फेरि एकपटक बाससँग विद्यालय जाने कुरा गर्छु भनेर धेरै पटक सोचे, तर हिम्मत भने जुटेन। अर्को दिन पनि हिजोको जस्तै बिहानै उठेर सबै काम सके र विद्यालयतिर हिँडे, तर त्यहाँ पुग्दा विद्यालय बन्द रहेछ। म निराश हुँदै घर फर्के। बाटोभरि एउटै कुरा मनमा खेलिरह्यो, आखिर आज विद्यालय किन बन्द भयो होला? कतै कसैले म झ्याल बाहिर बसेर पढेको देखेर गुरुजीलाई भनिदियो कि अर्कै ठाउँमा पढाउन पो लग्यो होला? कतै कसैले बालाई नै भनिदियो भने? यी सबै कुरा सोच्दा झन् डर लाग्न थाल्यो। अन्त्यमा मनमा नै निर्णय गरे, अरू कसैले कुरा लगाएर गाली खानुभन्दा बरु म आफै बालाई सबै कुरा भनिदिन्छु। हो, यही ठिक हुन्छ, आज त जसरी भए पनि भन्छु। साँझ बा घर फर्किनुभयो, म उहाँको अगाडि गए। बा, तर शब्द घाँटीमै अड्कियो। म फेरि चुप लागे। बाले मलाई हेर्दै भन्नुभयो, के भयो? म फेरि अड्किँदै भने, बा म। उहाँ अलि झर्किँदै भन्नुभयो, के भयो? बा म मात्र भनिरहेकी छेस, के हो कुरा स्पष्ट भन्। मैले डराउँदै बिस्तारै भने, बा म पढ्न चाहन्छु। मेरो कुरा सुन्न साथ बा रिसले रातो पिरो हुनुभयो। उहाँले चर्को स्वरमा भन्नुभयो, होइन एउटै रड्किन लगाइरहेकी छेस नम्रता, तँलाई मैले अस्ति के भनेको थिएँ बिर्सिस? बाको त्यो चर्को बोली सुन्न साथ मेरो आँखा रसायो, म केही बोल्न सकिन, रोँदै भित्र गए, कोठाको ढोका लगाए र एक्लै बसेर धेरै बेरसम्म रोइरहे। आमा ढोका बाहिर आएर भन्नुभयो, नम्रता ढोका खोल, के सानो बच्चाको जस्तो जिद्दी गए कि? उहाँले धेरै सम्झाएपछि मैले ढोका खोले। म चुपचाप सिर खोडेर पलङमा सुते। आमा मेरो छेउमा आएर बस्नुभयो, मेरो टाउको मुसार्दै बिस्तारै सम्झाउन थाल्नुभयो, छोरी अब त ठुली भइस, अब यस्तो जिद्दी गरेर हुँदैन। केही बेर रोकिएर फेरि भन्नुभयो, तीन वर्षपछि तँलाई लिन ज्वाइँ राजा आउनुहुन्छ, त्यसपछि फेरि त्यही घरमा गएर सबै काम गर्नुपर्छ, सबैको चित्त बुझाउन सक्नुपर्छ। उहाँको स्वर झन गम्भीर बन्दै गयो। त्यहाँ गएर म पढ्छु भन्न पाइँदैन, फेरि तैँले यहाँ पढेको कुरा सम्धिज्यूले थाहा पाउनु भयो भने हामीले कति कुरा सुन्नु पर्ला। आमाले लामो सास फेर्नुभयो, आखिर तैँले पढेर पनि के नै गर्ने होस् र? हामी छोरीको जातलाई त घरको सबै काम नगरी सुख छैन। उहाँका आँखामा पीड़ा झल्किरहेको थियो। नारी भएर जन्मिएपछि धेरै कुरा सहनुपर्छ छोरी, जस्तो सुकै परिस्थितिमा पनि आफ्नो इच्छा मारेर घर परिवार छोराछोरी र श्रीमान सबैको चित्त बुझाउन सक्नुपर्छ। उहाँले फेरि भन्नुभयो, तैँले पढेको थाहा पाए भने बाले कति कुरा सुन्नुपर्छ, अनि त फेरि ससुराली गएपछि झन कति अपमान सहनु पर्ला, त्यति बेला तँलाई यही पढाइ पनि व्यर्थ लाग्नेछ, ती धारिला र तिखा वचन सुन्दा पछुतो मात्र हुनेछ। आमाले मेरो अनुहारतिर हेर्दै अन्तिम प्रश्न गर्नुभयो, बालाई कसैले केही भन्यो भने के तँलाई राम्रो लाग्छ र? आफै भन्दा छोरी, यति बेलासम्म म एक शब्द पनि बोलेकी थिएन। आमा कति शब्दहरू सुनेपछि म जुरुक्क उठेर बसे। भरिएको स्वरमा भने, आमा कसैले तपाईँलाई वा बालाई केही भनेको म सहन सक्दिन, बरु मलाई कसैले जे भने पनि मलाई त्यति चिन्ता छैन। मेरो स्वरमा पहिलो पटक आत्मबल थियो। आमा म पढेर ठूलो मान्छे बन्न चाहन्छु, म हाम्रो गाउँका म जस्तै केटीहरूलाई पढाउन चाहन्छु, उनीहरूले पनि पढेर फेरि अरूलाई पढाउनेछन्। मेरा आँखामा एउटा नयाँ सपना चम्किरहेको थियो, सबैले पढेपछि हामीले घरको दासी बनेर बाँच्नु पर्दैन। आमा केही क्षण मौन रहे, त्यसपछि मनमा वर्षौंदेखि थुप्रिएका प्रश्नहरू एकपछि अर्को गर्दै बाहिर आए। आमा के सधैँ हामी नारीले मात्र दमन अन्याय र अत्याचार सहनुपर्छ कि हामीले आफ्ना सपना पूरा गर्न पाउँदैनौ? आफ्नो परिवार छोडेर अर्काको घर जानुपर्ने पनि हामी नै, अनि त्यही घरमा हाम्रो स्वाभिमानको पनि सम्मान नहुने के छोरा मान्छेहरू?

दमन गर्नका लागि मात्र जन्मेका हुन् त? मेरो घाँटी भरियो। आमाको हात समाउँदै बिस्तारै भने, आमा म तपाईँहरूको छोरा बन्न चाहन्छु, छोरी होइन। मेरो कुरा सुनेर आमाका आँखाबाट तिलपिल आँसु झर्न थाले। मैले आफ्नै हातले उहाँका आँसु पुछिदिए र फेरि भने, आमा म पढ्न चाहन्छु। आमा पनि के नै गर्न सक्नुहुन्थ्यो र बिचारी, मलाई पढाउने उहाँको मन त थियो, तर बा समाज र आफ्नै परिवारको विरोध गर्ने हिम्मत उहाँसँग थिएन। आमाले मेरो कुनै पनि प्रश्नको उत्तर दिनु भएन। म निराश भएर चुपचाप बसिरहे। केही बेर पछि बा घर आउनुभयो। उहाँले फेरि मलाई र आमालाई नै गाली गर्न थाल्नुभयो। आजदेखि घर बाहिर एक पाइला पनि टेकेस भने तेरो हात खुट्टा बाँचिदिन्छु, नम्रता। आमासँग बसेर घरको काम सिक, भोलि ससुराले गएपछि दुःख पाउलिस फेरि। म डराउँदै बिस्तारै भने, तर बा म पढ्न चाहन्छु। मेरो कुरा पूरा हुन नपाउँदै उहाँ जान चर्किनुभयो। चुप, अझै बोलिस, मैले भनेको सुन्नस। त्यसपछि उहाँले आमातिर फर्केर भन्नुभयो, देखिस तेरी छोरीले के भन्छे, तैँले धेरै पुल पुल्याएर यस्तो माथि के हो, आफ्नै छोरीलाई सुधार, नम्रता कि आमा, होइन भने। फेरि उहाँको त्यो अधुरो धम्कीले घरभरि सन्नाटा छायो। आमा पनि डराउँदै मलाई नै सम्झाउन थाल्नुभयो, चुप लाग नम्रता, बाले जे भन्नुभयो त्यही मान। उहाँको स्वरमा माया थियो, तर त्यो माया भन्दा ठूलो डर थियो। म भने चुपचाप हुँदै बसे। मैले त आमाले मलाई साथ दिनुहुन्छ होला भन्ने सोचेकी थिएँ, तर उहाँले पनि मलाई नै गाली गर्नुभयो। अब म के गर्ने? यदि मैले लुकेर विद्यालय गएको कुरा थाहा पाउनु भयो भने मलाई त सायद मार्नु नै हुन्थ्यो। मनमनै निर्णय गरे, अह अब केही दिन चुप लागेर बस्नु बेस हुन्छ। एक दुई दिन त घर बाहिर निस्कनै पाइन। झण्डै एक सातापछि भने मौका मिलाएर फेरि पहिलेको जस्तै लुकेर विद्यालय गए। त्यो दिन पनि झ्याल बाहिर उभिएर नयाँ नयाँ अक्षरहरू सुने। भित्र बसेका विद्यार्थीहरू पार्टीमा लेखिरहेका थिए, तर मसँग न त पढ्ने किताब थियो न त लेख्ने पार्टी नै। मसँग थियो त केवल सिक्ने रहर। त्यो दिन पनि पढाइ सुनेर घर फर्के। घर पुग्ने बित्तिकै आमाले गाली गर्न थाल्नुभयो, यतिका बेरसम्म कहाँ गएकी थिइस् नम्रता, घरमा कति काम छ, तेरो बहिनीलाई हेर्न पनि पर्यो, त्यसो भए मैले घरको काम गर्न पाउँथे। उहाँले फेरि सोध्नुभयो, किन चुप लागेकी, भन त कहाँ गएकी थिइस्। म निकै अप्ठ्यारोमा परे। यदि सत्य भनौँ भने भोलिदेखि घर बाहिर निस्कन पनि पाइने थिएन। यदि झुट बोलौं भने मेरो मनले त्यो स्वीकार्दैनथ्यो। मन दुधारमा परेर सोचिरहे, अब के गर्ने? आमालाई विद्यालय गएको सत्य भनौं वा फेरि खेल्न गएको भनेर झुट बोलौं? आमा पेट समातेर छटपटाइरहनु भएको थियो। त्यो दृश्य देख्ने बित्तिकै म आत्ये, आँखाबाट आँसु झर्न थाल्यो। म दौडिँदै आमाको छेउमा गए। आमा के भयो? पीड़ाले छटपट आउँदै उहाँले भन्नुभयो, जा हजुर आमालाई बोलाएर तुरुन्तै लिएर आइज। म हतार हतार हजुरआमाको घरतिर दौड़िए, तर उहाँ घरमा हुनुहुँदो रहेनछ। त्यही बेला पल्लो घरकी काकी देख्न साथ म दौडेर उहाँ कहाँ पुगे। काकी हाम्रो घरमा हेर्नुहोस् न, आमा पेट दुखेर धेरै छटपटाउनु भएको छ। मेरो कुरा सुन्न साथ काकी पनि डराउनु भयो। उहाँले चिन्तित हुँदै भन्नुभयो, के भयो होला बहिनीलाई, कतै व्यथा त लागेन? उहाँ मसँगै हिँड्न थाल्नुभयो, तर केही पर पुग्ने बित्तिकै एक्कासी रोकिनुभयो। म अतालिँदै उहाँको हात समातेर तान्न थाले। काकी किन रोकिनु भएको? आमा धेरै गाह्रोमा हुनुहुन्छ, छिटो हिँड्नुहोस् न। उहाँले मेरो अनुहारतिर हेर्दै बिस्तारै भन्नुभयो, नानी हामी तिम्रो घरभित्र पस्नु हुँदैन। म अचम्म पारे। उहाँले फेरि भन्नुभयो, म गएर पनि के गर्ने, बाहिर बसेर तिम्री आमा छटपटाएको मात्र हेर्नुपर्छ। मैले झन अचम्म मान्दै भने, काकी के भन्नुभएको, हाम्रो घरभित्र तपाईँ किन जानु हुँदैन र, हेर्नुहोस् न। उहाँको स्वर झन मलिन भयो, हामी सानो जातको मान्छे, तिमीहरू ठूलो जातका, नानी तिमी अझै सानी छौ, यस्ता कुरा बुझ्दिनौ, बरु म पर साइली दिदीलाई खबर गरिदिन्छु। उहाँका ती शब्दहरू सुनेर म केही क्षण स्तब्ध भए। मेरो बाल मनमा एउटा प्रश्न बारम्बार घुमिरह्यो, आखिर मानिस त सबै एउटै होइन र, अनि उहाँहरू सानो जात र हामी ठूलो जात कसरी भयौं? त्यो प्रश्नको उत्तर मसँग थिएन, तर त्यस दिनदेखि मेरो मनभित्र एउटा नयाँ खुलदुली जन्मिएको थियो। मैले फेरि बिन्ती गरे, काकी हजुर जानु भएन भने आमालाई धेरै गाह्रो हुन्छ, यदि आमालाई केही भयो भने हामी के गर्ने? मेरो स्वर कामिरहेको थियो, हेर्नुहोस् न काकी, कृपया हेर्नुहोस् न। काकी केही सोचेर चिच्याउन थाल्नुभयो, ए साइली दिदी, ए साइली दिदी। तर साइली दिदी पनि घरमा हुनुहुँदो रहेनछ। अब त मेरो डर झन बढ्यो। म फेरि काकीको अगाडि हात जोडेर बिन्ती गर्न थाले, काकी हिँड्नुहोस् न, मेरी आमालाई बताइदिनुहोस् न, मलाई मेरी आमा जसरी पनि चाहिन्छ, यदि आमालाई केही भयो भने हामी के गर्ने, कृपया हिँड्नुहोस् न काकी।
मेरो रुदै गरेको अनुहार देखेर काकी पनि झन् भावुक हुनुभयो। उहाँको मन दुधारमा परेको थियो। एकातिर समाज थियो जसले उहाँलाई हाम्रो घरभित्र पस्न दिँदैनथ्यो, अर्कोतिर मानवता थियो। त्यो मानवताले जीवन र मृत्युसँग संघर्ष गरिरहेकी एउटी नारीलाई असह्य छोडेर बस्न उहाँलाई मानेन। अन्त समाजभन्दा ठूलो मानवता बन्यो। आफ्नो मनको डरलाई जितेर काकी मसँग हाम्रो घरतिर दौडिनु भयो। हामी दुवै हतार हतार गर्दै घर पुग्यौं। त्यहाँ पुग्दा आमा पीड़ाले निकै छटपटाइरहनु भएको थियो। काकीले अवस्था बुझ्ने बित्तिकै काम सम्हाल्नु भयो। उहाँले मलाई भन्नुभयो, नम्रता छिट्टे पनि तताएर ल्याऊ। मैले उहाँले भनेका सबै काम हतार हतार गर्दै गए। केही बेर पछि आमाको कोखबाट एउटा सुन्दर बालकको जन्म भयो। त्यो दृश्य देखेर मेरो सारा डर एकैछिनमा हरायो। आहा, कति राम्रो बाबु, म खुसीले भरिए। आमाले मलाई नजिक बोलाउनु भयो, नम्रता यहाँ आउँ त। म उहाँको सिरानी छेउमा गए। आमाले मेरो टाउको मुसार्दै नबजा शिशुतिर देखाएर भन्नुभयो, हेर त तिम्रो भाइ। उहाँका आँखामा कृतज्ञताका आँसु थिए। बिस्तारै भन्नुभयो, आज तिम्रै कारणले म र तिम्रो भाइ दुवै सुरक्षित छौ। तिमीले हामीलाई नयाँ जीवन दिएकी छेउ छोरी, धेरै धेरै धन्यवाद। आमाको त्यो कुरा सुनेर मेरो पनि आँखा रसायो। त्यति बेलासम्म काकीले भाइलाई तातो पानीले सफा गरेर आमाको काखमा सुम्पिसक्नु भएको थियो। त्यसपछि उहाँले मलाई भन्नुभयो, नम्रता आमाका लागि ज्वानको झोल पकाएर खुवाऊ नानी। मैले तुरुन्तै उत्तर दिए, हुन्छ काकी। त्यसपछि मनभरि कृतज्ञता बोकेर भने, काकी तपाईँलाई धेरै धेरै धन्यवाद। यदि त्यो बेला उहाँ समाजको डरले नआउनु भएको भए के हुन्थ्यो भन्ने सोचेर नि मेरो मन सिरिङ्ग भयो। मैले हतार हतार ज्वानोको झोल पकाएँ र आमालाई खाना दिए। सबै काम सकेपछि काकीले फेरि भन्नुभयो, अब जाऊ, हजुर आमालाई बोलाएर लिएर आऊ। हुन्छ काकी। यति भनेर म फेरि हतार हतार हजुर आमालाई लिन दौडिए। म हजुरआमाको घरमा पुग्दा उहाँ टुप्लुक्क घरमै आइपुग्नु भएको रहेछ। भाइ जन्मिएको खुशीले म निकै उत्साहित थिएँ। त्यसैले हाँस्दै हाँस्दै मैले उहाँलाई त्यो सुखद समाचार सुनाए। हजुरआमा, हाम्रो घरमा भाइ जन्मिएको छ। नाति जन्मिएको कुरा सुन्न साथ हजुरआमाको अनुहार खुशीले उज्यालियो। उहाँले हतारिँदै भन्नुभयो, ल ल छिटो हिँड। उहाँ मेरो हात समात्दै हतार हतार हाम्रो घरतिर लाग्नुभयो। हामी दुवै हस्याङ फस्याङ गर्दै घर पुग्यौं। आमाले भाइलाई काखमा चापेर बस्नु भएको थियो। तर घरभित्र बस्ने बित्तिकै हजुरआमाको अनुहार फेरियो। भाइलाई देखेर खुसी हुनुको साट्टा उहाँको अनुहार रिसले रातो भयो, किनभने हाम्रो घरभित्र कपडा सिलाउने काकी हुनुहुन्थ्यो। हजुरआमाले न त नवजात नातिलाई हेर्नुभयो, न आमाको अवस्था सोध्नुभयो। उहाँ सिधै काकीतिर फर्किनुभयो र खाउँला झैं गर्दै चर्को सुरमा गाली गर्न थाल्नुभयो, त हाम्रो घरभित्र पस्ने आँट कसरी गरिस? आज लाज शरम नमानी यहाँ बसेकी पनि रहेछेस्, बाहिर निस्क्याल, सबै बिटुलो बनाइस्। बिचारी काकी, उहाँले एक शब्द पनि बोल्नु भएन, चुपचाप आँसु झार्नुभयो। त्यो दृश्य देखेर मेरो मन भकानियो। मैले हजुरआमालाई रोक्ने प्रयास गरे, तर उहाँले उल्टे मलाई पनि गाली गर्नुभयो। मैले रुँदै भने, हजुरआमा काकी त आउनै मान्नु भएको थिएन। मैले नै मेरी आमालाई बचाइदिनुहोस् भनेर हात जोडेर बिन्ती गरेपछि मात्र उहाँ आउनु भएको हो। हजुरआमा, आमा धेरै आँतिनु भएको थियो। यदि काकी नआउनु भएको भए, आमालाई केही भएको भए हामीले के गर्थ्यौं? काकीलाई केही नभन्नुहोस् न, उहाँले त हामीलाई सहयोग गर्नुभएको हो। मेरो कुरा सकिन नपाउँदै हजुरआमाले कडा स्वरमा भन्नुभयो, चुप लाग नम्रता, त अझै सानी छेस, तलाई यी कुरा थाहा छैन। उहाँ केही क्षण रोकिएर फेरि भन्नुभयो, तर अब तेरो बिहे पनि भइसक्यो, त्यसैले यस्ता कुरा बुझ्नै पर्छ। यिनीहरू तल्लो जातका हुन्, यिनीहरूले छोएको हामीले खानु हुँदैन, यिनीहरू हाम्रो घरभित्र त के बलि नि भित्र पनि पस्नु हुँदैन। उहाँले रिसले काकीतिर औंला देखाउँदै भन्नुभयो, तर यो त हाम्रो घरभित्र आएर आरामसँग बसेकी रहेछ, यसलाई यसै छोड्दिन, पञ्चायत बोलाएर सजाय सुनाएपछि मात्र छोड्छु। यति भनेर हजुरआमा गाउँका मानिसहरू बोलाउन हतारिँदै बाहिर निस्कनु भयो। त्यो क्षण मैले एउटा अनौठो कुरा महसुस गरे। घरमा नयाँ जीवन आएको थियो, भाइ जन्मिएको थियो, तर हजुरआमाका लागि त्यो खुशी भन्दा ठूलो कुरा काकी हाम्रो घरभित्र पस्नु बनेको थियो। मेरो मन असाध्यै दुख्यो। काकी त आउने मान्नु भएको थिएन, जबरजस्ती गरेर उहाँलाई ल्याउने त मनै थिए। अब उहाँमाथि आइपरेको यो सबै अपमानको कारण पनि मनै बनेकी थिए। मेरो मन अपराध बोधले भरियो। म रुँदै आमाको छेउमा गए। आमा, आमा, हजुरआमालाई रोक्नुहोस् न। आमाले थकित आँखाले मलाई हेर्नुभयो, तर उहाँ उठ्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो।
मलाई थाहा थियो अब हजुरआमाले मेरो कुरा सुन्नुहुन्न। मेरो मनमा एउटै डर घुमिरह्यो, अब गाउँका मानिसहरूले काकीलाई के गर्लान्। मेरो कारणले आज एउटी निर्दोष नारी अन्यायमा परेकी थिइन्। आफ्नै आमालाई बचाउने प्रयासमा मैले अर्की नारीलाई दुःखको बाटोमा धकेलेको थिएँ। यो सोच्दा मेरो मन अपराध बोधले भरिन्थ्यो। मलाई त अब भगवानले पनि माफ गर्नुहुन्न। म मनमनै रोदे प्रार्थना गर्न थाले, हे प्रभु मलाई माफ गर्नुहोस्। यी निर्दोष काकीलाई के सजाय हुने हो मलाई थाहा छैन। यदि सजाय नै दिनुपर्छ भने बरु त्यो सजाय मलाई दिनुहोस्। म सबै सहन तयार छु, तर यी बिचरी काकीलाई बताइदिनुहोस् प्रभु। यति भन्दै म पूजा कोठामा गए। भगवानको मूर्ति अगाडि हात जोडेर भक्कानिएर रुन थाले। म सानैदेखि आमालाई हरेक दिन पूजा गरेको देख्थे। एक दिन मैले आमालाई सोधेकी थिएँ, आमा तपाईँ किन भगवानको पूजा गर्नुहुन्छ? उहाँले मुस्कुराउँदै भन्नुभएको थियो, छोरी यी भगवान हुन्। उहाँले माथिबाट हामी सबैलाई हेरिरहनु भएको हुन्छ। हामीले गरेका सबै राम्रो नराम्रो काम उहाँले देख्नु भएको हुन्छ। मानिस मरेपछि राम्रो काम गर्नेहरूलाई फुले फूलको बगैँचा भएको सुन्दर ठाउँमा लैजानुहुन्छ, नराम्रो काम गर्नेहरूलाई भने दुःख हुने ठाउँमा। घरमा जे राम्रो खानेकुरा भन्छ पहिले भगवानलाई चढाउनु पर्छ र अन्त्यमा भन्नुभएको थियो। सफा मनले भगवानसँग जे माग्यो उहाँले त्यो अवस्थै सुन्नुहुन्छ। आमा कति सबै कुरा मलाई त्यो दिन झलझली सम्झना आए। त्यसैले मैले भगवानको अगाडि हात जोडेर एउटै कुरा मागे, प्रभु यी निर्दोष काकीलाई न्याय दिनुहोस्, उहाँलाई सजाय हुन नदिनुहोस्। मलाई पूर्ण विश्वास थियो भगवानले अवश्य सबै कुरा ठिक गर्नुहुनेछ। उता हजुरआमाले भने गाउँभरिका मानिसहरूलाई बोलाएर चौतारीमा भेला गराइसक्नु भएको थियो। त्यति बेलासम्म बा पनि आइपुग्नु भएको थियो। आमालाई पनि चौतारीमै बोलाइयो। पञ्चायतको अगाडि हजुरआमाले सबै कुरा आफ्नै ढंगले सुनाउनु भयो। उहाँले ती काकीलाई दोषी साबित गर्न कुनै कसर बाँकी राख्नु भएन। म सानै थिएँ त्यसैले त्यहाँ मेरो कुरा सुन्ने वा विश्वास गर्ने कोही थिएन। बा र आमा पनि पञ्चायतको अगाडि केही बोल्न सक्नु भएन, किनभने यदि उहाँहरूले काकीको पक्षमा बोलेको भए पञ्चायतले हामीलाई पनि तल्लो जात घोषणा गर्ने डर थियो। त्यो समाजको नियम नै त्यस्तै थियो। उता काकीले भने टाउको न्युराएर शान्त स्वरमा भन्नुभयो, यदि एउटी नारीलाई बचाउँदा मैले गल्ती गरेकी हुँ भने, यदि मेरो स्पर्शले तपाईँहरूको घर बिटुलो भएको हो भने तपाईँहरूले जे सजाय दिनुहुन्छ म स्वीकार गर्न तयार छु। आफू निर्दोष हुँदा हुँदै पनि उहाँ सजाय भोग्न तयार हुनुभयो त्यो सुन्दा मेरो मन चिरा चिरा भयो। अब पञ्चायतले काकीलाई कस्तो सजाय सुनाउने हो, त्यही डरले मेरो सानो मन कामिरहेको थियो। मेरो कुरा आखिर कसैले पनि सुनेन। आमाले भन्नुभएको थियो सफा मनले भगवानसँग मागेपछि उहाँले हाम्रो इच्छा पूरा गरिदिनुहुन्छ। तर त्यो दिन मलाई लाग्यो सायद मेरो प्रार्थना भगवानसम्म पुग्न सकेन। मेरो आँसु पनि व्यर्थै गएका जस्तो लागे। आखिरमा पञ्चायतले काकीलाई सजाय सुनाएरै छाड्यो। उहाँको मुखमा कालो मोसो दलियो, चप्पलको माला लगाइयो र नाङ्गो खुट्टाले पुरै गाउँ घुमाइयो। त्यो दृश्य सम्झिँदा आज पनि मेरो मन काम्छ। मानिस यति निर्दयी पनि हुँदो रहेछ, जसले एउटा ज्यान बचाउन आफ्नो समाजको डर समेत बिर्सियो। उही निर्दोष मानिसलाई सबैको अगाडि अपमानित गरियो, सहयोगको बदलामा अन्याय दियो। त्यो समाजको निर्णयले मेरो बाल मनलाई गहिरो घाउ दियो। त्यो दिन मैले एउटा कुरा पनि बुझे, हामी प्राय घरका साना बालबालिकाले भनेका कुरालाई महत्व दिँदैनौ। आफ्नो निर्णय नै सधैँ सही हुन्छ भन्ने घमण्ड गर्छौ, तर त्यो सोच सधैँ सही हुँदैन। कहिलेकाहीँ बाल मनले बोलेका निष्कपट शब्दहरू पनि धेरै गहिरा र सत्य हुन्छन्। त्यो घटनाले मलाई भित्रैदेखि तोडिदियो। म घर आए, कोठाभित्र गएर धेरै बेरसम्म रुँदै बसिरहे। खाना पनि खान मन लागेन। त्यही पीडाले गर्दा म बिरामी नै परेछु। भोलिपल्ट बिहान उठ्न पनि सकिन। ओछ्यानमै पल्टिएर हिजोको सबै घटना सम्झिरहे। सम्झिँदै जाँदा फेरि आँखा रसाए। बिचारी काकी, मेरो कारणले उहाँले यस्तो अपमान सहनु पर्यो। मनले बारम्बार एउटै कुरा दोहोऱ्याइरह्यो, यो सबैको दोषी त म मात्रै हुँ, तर सजाय मलाई किन भएन? किन निर्दोष काकीले मात्र सहनु पर्यो? यस्ता प्रश्नहरू मेरो मनलाई झन् पिरोलिरहे। म फेरि सोच्न थाले, यो कस्तो चलन हो? मानिस मानिस बीच यति ठूलो भेदभाव किन? के उनीहरूको पनि बाँच्ने अधिकार छैन? के उनीहरू पनि हामी जस्तै मानिस होइनन्? जति सोच्दै गए त्यति नै संसार स्वार्थी लाग्न थाल्यो। कति स्वार्थी छ यो समाज, कति स्वार्थी छ मानिस। तर हजुरआमाको रिस त्यतिमै रोकिएको थिएन। भाइ जन्मिने बित्तिकै काकीले उहाँलाई तातो पानीले नुहाइदिनु भएको थियो। त्यही कारण देखाउँदै हजुरआमाले भन्नुभयो, भाइ बिटुलो भयो। अनि उहाँले फेरि भाइलाई चिसो पानीले नुहाइदिनु भयो।
घरको भुइँ पनि मलाई फेरि लिपेर चोख बनाउन लगाउनु भयो। बिचारा मेरो सानो भाइ जाडोले थुरथुर कामिरहेको थियो। आमा माथि पनि सुन पनि छर्केर अनेक विधि गर्न लगाइयो। ती सबै कुरा हेर्दा मेरो मन झन अशान्त हुन्थ्यो। म बारम्बार एउटै कुरा सोच्थे, आखिर कसैलाई छोएर मानिस कसरी बिटुलो हुन्छ? यदि सबै मानिस भगवानकै सन्तान हुन् भने एउटालाई ठूलो र अर्कोलाई सानो कसले बनायो? यी प्रश्नहरूको उत्तर कसैले दिएन, तर ती प्रश्नहरू मेरो मनको गहिराईमा सधैँका लागि बसिरहे। बाले वैद्यलाई बोलाएर मेरो उपचार गराउनु भयो। एक दुई दिनमै मेरो स्वास्थ्य पनि बिस्तारै सुधार हुन थाल्यो। म बिरामी हुँदा घरका सबै काम बाले एक्लैले गर्नु परेको थियो। हजुरआमा भने बेला बेलामा मात्र हाम्रो घर आउनुहुन्थ्यो। त्यसबीच मेरो पढाइ पनि रोकियो, तर पढ्ने रहर भने कहिल्यै रोकिएन। समय मिल्ने बित्तिकै म घरमै बसेर पढ्ने गर्थे। कहिले काहीँ गाउँतिर जानु परे पनि कसैसँग बोल्न मन लाग्दैनथ्यो। त्यो घटनापछि मानिसप्रतिको मेरो दृष्टिकोण नै बदलिएको थियो। समाजका धेरै मानिसहरूप्रति घृणा जाग्न थालेको थियो। यस्तो विभेदपूर्ण सोच राख्ने मानिसहरू देख्दा मनदेखि नै घिन लाग्थ्यो। ती काकीको घर भएको बाटो हुँदै हिँड्नु परे पनि मेरा आँखामा पहिले आँसु आउँथ्यो। काकाले मलाई देख्ने बित्तिकै रिसा नजरले हेर्नुहुन्थ्यो। सायद उहाँलाई पनि लाग्दो यी सबै घटनाको कारण यही केटी हो। त्यसैले काम बाहेक म घरबाट बाहिर निस्किँदैनथे। बरु फुर्सदको समय मिले घरमै बसेर लेख्ने पढ्ने गर्थे। घरमा पनि पहिलेको जस्तो धेरै बोल्दिनथे। एकातिर उमेर बढ्दै गएको थियो, सायद त्यसैले पनि म पहिले भन्दा धेरै गम्भीर बन्दै गएकी थिएँ। तर मेरा भाइ बहिनी भने मेरो संसार थिए। उनीहरूलाई एकछिन पनि छोडेर बस्न सक्दिनथे। हामी सबै आफ्नो दुःख बिर्सेर बिस्तारै फेरि सामान्य जीवनतिर फर्किँदै थियौं। तर खुशी धेरै दिन टिक्दो रहेनछ। हाम्रो परिवारको त्यो सानो खुशीमा पनि नियतिको आँखा लागिहाल्यो। आमा घरमै सुत्केरी हुनुभएको थियो। गर्भवती हुँदा पनि धेरै काम गर्नुभएको थियो। सायद त्यसैले होला वा अरू कुनै कारणले उहाँलाई अत्याधिक रगत बग्ने समस्या भयो। तर गाउँघरको सोच उही थियो, सुत्केरी भएपछि यस्तै त हुन्छ। स्वास्थ्य सेवा पनि सहज उपलब्ध थिएन, समयमै उपचार हुन सकेन। र एक दिन नियतिले आमालाई हामी सबैबाट सुधारका लागि खोसेर लग्यो। आमा बिना त मलाई सास फिर्न पनि गाह्रो हुन्थ्यो। झन् पाँच वर्षकी मेरी सानी बहिनी र दुई महिनाको भाइको अवस्था कस्तो भयो होला। म भन्दा माथि दाई दिदी कोही थिएन। घरको सम्पूर्ण जिम्मेवारी एकाएक मेरो काँधमा आयो। त्यस दिनदेखि म दिदी मात्र रहिन, आमा पनि बने। मैले नै भाइ बहिनीलाई माया गर्न थाले। मैले नै उनीहरूको स्याहार सुसार गर्न थाले। गाउँका सबैले भन्न थाले, नम्रता त बुझ्ने भइसके, अब यही केटीले सबै सम्हाल्नु पर्छ। दुःख पर्दा आफ्नै मान्छे पनि बिस्तारै टाढा हुँदा रहेछन्। बाले घर बाहिरको काम गरेर परिवार पाल्नुहुन्थ्यो। बहिनी त बल्ल पाँच वर्षकी भएकी थिइन्। बिचारी आफूले सक्ने नसक्ने जति भए पनि मलाई काममा सघाउन खोज्थिन्। आमा बिना हाम्रो घर उज्यालो हराएको घर जस्तै भएको थियो। रातभरि म निदाउन सक्दिनथे। आँगनमा निस्केर जुन र तारातिर हेर्थे। मनमाने आमासँग कुरा गर्थे, उहाँलाई सम्झेर रुँदै बोलाउँथे, आमा एकपटक फर्केर आउनुहोस् न। तर जुनले कुनै उत्तर दिँदैनथ्यो। ताराहरू पनि चुपचाप टल्किरहन्थे। बाले हामीलाई धेरै माया गर्नुहुन्थ्यो। उहाँले सक्दो प्रयास गरेर हामीलाई सम्हाल्नुभयो। तर आमा बिनाको संसार साँच्चै अन्धकार हुँदो रहेछ। गाउँका सबैले हामीलाई देखेर बिचारा भन्दै हिँड्ने गर्थे। म भने जसो तसो भाइ र बहिनीको स्याहार सुसार गर्दै दिन बिताइरहेकी थिएँ। भाइलाई म र बहिनीले धेरै माया गर्थ्यौं। हामीले सकेसम्म उसको हेरचाह पनि गर्थ्यौं। तर हाम्रो माया भन्दा पनि उसलाई आफ्नै आमाको काखको आवश्यकता थियो। आमाको दूध नपाएर हामीले उसलाई भैँसीको दूध खुवाउन थाल्यौं। झन्डै एक महिना त्यसरी नै राख्यौं। तर सायद त्यति सानो बच्चाले भैँसीको दूध पचाउन सकेन, उसलाई पखालाले समात्यो। त्यसमाथि चिसो पनि लागेछ। आमालाई त हामीले पहिले नै गुमाइसकेका थियौं। तर एक दिन हामीले आफ्नो सानो भाइलाई पनि सधैँका लागि गुमायौं। एकैचोटि हाम्रो सबै सपना सिसा झैं फुटेर चकनाचुर भए। हामीसँग रुनु बाहेक अर्को कुनै उपाय थिएन। बिचारी मेरी सानी बहिनी राति सुतिरहेको बेला पनि झस्किँदै उठेर भाइ भन्दै रुन थाल्थे। त्यो देख्दा मेरो मुटु चिरिन्थ्यो। बा पनि पहिलेको जस्तो रहनु भएन। उहाँ मानव भित्रभित्रै टुटिसक्नु भएको थियो। उहाँलाई हेर्दा कहिलेकाहीँ पागल जस्तै लाग्थ्यो। म मनमनै सोच्थे, कति अभागी रहेछु म। सानै उमेरमा बिहे भएर पराई घर गए। त्यहाँ पनि कसैको माया र साथ पाउन सकिन। दुःख पोख्न माइत फर्किए, तर त्यही माइतमा आफ्नी आमालाई गुमाए। त्यसपछि सानो भाइ पनि गुमायो। अब बाँच्ने आधार नै को बाँकी थियो र दुःखमाथि दुःख थपिँदै गइरहेको थियो। यसरी नै हेर्दा हेर्दै तीन वर्ष पनि तीन दिन झैं बितेछन्। अब मेरो ससुराली फर्कने दिन आइसकेछ। मलाई लिन उहाँ घरबाट आउनु भएको थियो।
मेरो मन त्यस घरमा फर्किन पटकै तयार थिएन। म बाको अगाडि धेरै रोएँ, धेरै बिन्ती गरे, बा म जान्न, मलाई नपठाउनुहोस्। तर बिहे भएकी छोरीले माइतीको माया मनमै राख्न पर्ने रहेछ, माइतीमै सधैँ बस्न पाइँदैन रहेछ। बाह्र मेरी सानी बहिनीलाई त्यो अवस्थामै छोडेर जान मेरो मनले एकछिन पनि मानेन। तर बाले नै भारी मनले भन्नुभयो, जा छोरी। उहाँको त्यो एउटा शब्दमा कति पीड़ा लुकेको थियो म आज पनि बिर्सन सकेकी छैन। उहाँको आदेशपछि मसँग अर्को कुनै विकल्प थिएन। भकानिएको मन, आँसुले भरिएको आँखा र हजारौं अधुरा पीड़ाहरू बोकेर म फेरि पराई घरतिर हिँड्न बाध्य भएँ।

तपाईलाई कथाको यो दोस्रो भाग कस्तो लाग्यो कुनै जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम गीती कथा रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलाखा। इमेल मार्फत पनि पत्रचार गर्नुहोस्। इमेल ठेगाना हो रेडियो सैलुङ @gmail.com। भाषण भइरहेको कथा अभागीको दोस्रो भाग रहेको थियो, जसलाई अम्बिका पाण्डेजीले लेख्नु भएको कथा निकै नै मन छुने रहेको छ। र कथामा आगामी भागमा के हुन्छ भनेर थाहा पाउनलाई तपाईँले कथाको अर्को तेस्रो भाग अर्को साता पनि सुन्नु पर्ने हुन्छ, सुन्न नभुल्नुहोला। यति राम्रो कथाको लागि लेखिका अम्बिका पाण्डेलाई धन्यवाद। कथा सुन्नुहुने तपाईँ सम्पूर्णमा पनि आभार व्यक्त गर्दै अर्को साता यस कथाको तेस्रो भाग लिएर आउने वाचा गर्दै आजको बसाईबाट प्रदीप सेन्चुरी विदा भए। नमस्कार, शुभ समय।

0: California. Extreme energy drink.
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो साइलिंग सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हाम्रा चेलीबेटीहरूको भावना र कमजोरीको फाइदा उठाई वर्षमा हजारौं चेलीहरू बेचिने गरेका छन्।
2: तपाईँलाई पनि त्यस्ता दलालीहरूले विभिन्न प्रलोभनमा पार्न सक्छन्।
1: त्यसैले सतर्क हुनुहोस्।
2: त्यस्ता दलालीलाई चिनेर कानूनको कठघरामा उभै नागरिक हुनुको दायित्व पूरा गर्नुहोस्।
3: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेश थापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेश थाप, बाख्रा जोन रामेश थाप र आलू जोन रामेश थाप, आलू जोन दोलाखा, किबी जोन रामेश थापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि

0: नमस्कार, साँझ 6 बजेको छैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारादेवी बस्नेत। तपाईँ यो समाचार रेडियो छैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। अर्को पक्षले तर्साएको भरमा आफू नतर्सने नेपाली कांग्रेसका सभापति गगन थापाको चेतावनी। पूर्व सभापति शेरबहादुर देव विपक्षीलाई समेटेर निष्पक्ष महाधिवेशन गर्न तयार रहेको प्रतिबद्धता। संसदीय निर्वाचन क्षेत्रको पूर्वाधार विकास गर्न सांसदहरूलाई बजेट दिनु विधायकी अधिकारको गम्भीर विचलन हुने सर्वोच्च अदालतको व्याख्या। र नजरबन्दमा रहनुभएका पूर्व नेत्री आङ सान सुकीलाई पूर्ण तथा निशर्त रिहाई गर्न नसकिने म्यानमारका सैन्य समर्थित सरकारको भनाई। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनु भएको छ। 32 विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपाल एक बहुजाति बहुभाषिक बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउनु भएको हो। उहाँले पर पूर्वकालदेखि नै बसोबास गर्दै आएका आदिवासी जनजातिको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको बताउनु भएको हो। उहाँले आदिवासी जनजातिहरू यस धरतीका धरतीपुत्रहरू हुन् जसले जल जमीन र प्राकृतिक स्रोतसँग अटुट र आध्यात्मिक सम्बन्ध रहेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देव विपक्षीलाई समेटेर निष्पक्ष महाधिवेशन गर्न तयार रहेको बताउनु भएको छ। तर अर्को पक्षले तर्साएको भरमा आफू नतर्सने समेत प्रश्न पार्नु भएको छ। केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै सभापति थापाले निवर्तमान सभापति देउबासहित निवर्तमान कार्य समितिका नेताहरूप्रति आफ्नो सम्मान रहेको बताउनु भएको छ। 5-15 महाधिवेशनलाई निष्पक्ष बनाउनको लागि के गर्नुपर्ने हो त्यो गर्न समेत तयार रहेको उहाँले बताउनु भएको हो। थापाले भन्नुभयो, तर एउटा कुरा के प्रश्न पार्छु भने म तर्साएर तर्सिन्न, दबाएर दबिन्न र फकाएर फकिन्न। यो पार्टीमा 4 पुस्ताको सहभागिता छ, सबैलाई समेटेर लैजान्छु। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सबै समुदायको न्यायपूर्ण प्रतिनिधित्व र सम्मानपूर्ण सहभागिता मात्र समावेशी बाट मात्र समावेशी लोकतन्त्र सामाजिक न्याय र सुदृढ राष्ट्र निर्माण गर्न सकिने बताउनु भएको छ। विश्व आदिवासी दिवसको अवसरमा जारी गर्नु भएको शुभकामना सन्देशमा उहाँले विविधताको सम्मान र सम्मान अधिकार बिना राष्ट्रिय एकता बलियो हुन नसक्ने बताउनु भएको हो। संयोजक दाहालले जनसंघर्षबाट प्राप्त समावेशी समानुपातिक तथा सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउन आजको आवश्यकता रहेको बताउनु भएको छ। नेकपा एमालेका नेता प्रदीप देवालीले गम्भीर राजनीतिक अस्थिरताको समयबाट नेपाल पार भएको बताउनु भएको छ। क्युबामा सम्पन्न कम्युनिष्ट तथा मजदूर पार्टीहरूको 25 अन्तर्राष्ट्रिय बैठकमा उहाँले जेएनजी आन्दोलनले परिवर्तित देशको अवस्थाबारे जानकारी दिनुभएको हो। नेपालले हालै गम्भीर राजनीतिक स्थिरताको कठिन समय पार गरेको छ। गेवालीले भन्नुभयो, जेएनजी आन्दोलनका रूपमा शुरू भएको प्रदर्शनपछि हिंसा र विनाशतर्फ मोडियो, सार्वजनिक संस्थाहरू आक्रमणको निशाना बने। गेवालीले 25 भदौको व्याख्या आफ्नो मन्तव्यमा गर्नुभएको थियो।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क

0: host, the rising stars coach, Sarigo Dorakant.
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाश मान सिंहले पार्टी कमजोर हुने भएरै विशेष महाधिवेशन नगरौं भनेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै नेता सिंहले यस्तो बताउनु भएको हो, हामीले विशेष महाधिवेशन नगरौं यसले पार्टी कमजोर हुन्छ भनेकै थियौं। नेता सिंहले भन्नुभयो, नियमित महाधिवेशनको समय आइसक्यो, नियमित महाधिवेशनमै जो नेता लोकप्रिय छ, कार्यकर्तालाई रिझाएको छ, उसैले जितेर नेतृत्व गर्छ, त्यसले पार्टी बलियो हुन्छ भनेका थियौं। अहिले विशेष महाधिवेशनका कारण पार्टी कमजोर भएको र फुटको अवस्थामा रहेको उहाँले दावी गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष संवाद गराउने नयाँ कार्यक्रमको घोषणा गरेको छ। राष्ट्रपतिले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व नामक कार्यक्रम शुरू गर्न लागेको हो। राष्ट्रपा सह महामन्त्री असीम शाहद्वारा जारी विज्ञप्ति अनुसार यो कार्यक्रम अन्तर्गत सरकारमा रहेका राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ। उही मान्छेका आवाजलाई राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म पुर्याउने यो कार्यक्रमले पुलको काम गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। सत्तारूढ़ दल रासोपाका सांसद तथा राज्य व्यवस्था समितिका सभापति हरि ढकालले सिंहदरबारको नाम फेरिनुपर्ने धारणा राख्नु भएको छ। नेपालमा सिंहदरबार नभएकाले सिंहदरबार नाम उपयुक्त नभएको उहाँको तर्क छ। आज एक कार्यक्रममा बोल्नुहुँदै ढकालले राजनीतिक परिवर्तनपछि थुप्रै ठाउँहरूको नाम परिवर्तन भए पनि सिंहदरबारको नभएको भन्नुहुँदै असन्तुष्टि जनाउनु भएको हो। ढकालले भन्नुभयो, परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, तर त्यो सिंहदरबार भन्ने चीजको नाम परिवर्तन भएन। सिंहदरबारको नाम अनामनगर दरबार राखिनुपर्ने उहाँको प्रस्ताव छ। सांसद ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने प्रस्ताव गरेपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमा स्टेटस लेख्दै ढकाललाई पनि आफ्नो नाम फेर्न सुझाव दिनु भएको हो। सर्वोच्च अदालतले संसदीय निर्वाचन क्षेत्रको पूर्वाधार विकास गर्न सांसदहरूलाई बजेट दिनु विधायकीय अधिकारको गम्भीर विचलन हुने बताएको छ। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले संसद विकास कोष गैर संवैधानिक हुने र यसले विधायकीय अधिकारको गम्भीर विचलन हुने व्याख्या गरेको हो। मधेस प्रदेश सरकारले मन्त्रीपरिषद मार्फत कोष खडा गरी निर्वाचन क्षेत्र विकासको लागि प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यलाई 5 करोड़ र समानुपातिकलाई 1,50,00,000 रूपियाँ बजेट दिन लागि बताउँदै त्यस विरूद्ध सर्वोच्चमा रेट दायर भएको थियो। कोष खडा गरी प्रदेश सभा सदस्यलाई बजेट दिने औपचारिक निर्णय भएको नपाइएपछि रेट खारेज भएको थियो। जीवनशैलीमा आएको परिवर्तनसँगै बालबालिकाका विभिन्न मानसिक समस्याहरू बढ़दै गएको विज्ञ चिकित्सकहरूले औल्याउनु भएको छ। बालबालिकाप्रति समयमै अभिभावकको ध्यान पुग्न नसक्दा थप जटिल समस्या देखिने चिकित्सकहरू बताउनुहुन्छ। मानसिक स्वास्थ्य समस्या सम्बन्धी उपचारको लागि कान्ति बाल अस्पतालमा दैनिक सरदर 30-50 जना आउने गरेको अस्पतालले जनाएको छ। मानसिक समस्या लिएर अस्पताल आउने बालबालिकाको संख्या वर्षिनै बढ़दै गएको अस्पतालले जनाएको छ। यसै सन्दर्भमा हामीले सिविल नेपालका कार्यक्रम अधिकारी एवं बाल अधिकार कर्मी भगवती श्रेष्ठसँग कुराकानी गरेका छौं।
3: बाल बालिकाहरूले जुन खालको माया स्याहार र संरक्षण प्राप्त गर्नु

बजेसम्म जलाशय र बालबाटी गाड्ने त्याउने पोखरी सफा गर्ने कार्यक्रम रहेको थियो। उक्त अवधिमा तामाखुसी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामबगड, सियोसियोत, गोंगर, जगत, तुइन्टार, जामुने, भोरले, सिंहटे, नयाँ पुल, किर्ने, खिम्ती सहित सुनकोशी नदीको दोहानसम्म तामाखुसी नदीको पानीको सतह बढ्ने वा घट्ने भई क्रम भइरहन सक्ने केन्द्रले जनाएको छ। खोर्थाली सामुदायिक वन उपभोक्ता समूहले दुलाखाले आमाको माया छात्रावासमा सहयोग गरेको छ। सामुदायिक वन उपभोक्ता समूह दुलाखाले आफ्नो वार्षिक सामाजिक कार्य अन्तर्गत भीमेश्वर नगरपालिका वडा नम्बर छमा रहेको आमाको माया छात्रावासमा 55,000 रूपियाँ बराबरको सोलर प्यानल र संस्थाको वार्षिक उत्सव कार्यक्रमको व्यवस्थापनको लागि 10,000 रूपियाँ गरी 65,000 रूपियाँ सहयोग गरिएको खोर्थाली सामुदायिक वन उपभोक्ता समूह दुलाखाका अध्यक्ष एवं प्रवक्ता श्याम गौतमले जानकारी दिनुभयो। सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका पाँचमा मरिन खोलाले बगाउँदा दुई बालिका मध्ये एकजनाको मृत्यु भएको छ भने अर्की बालिका झै बेपत्ता रहनु भएको छ। बेपत्ता बालिकाको खोजीका लागि स्थानीयवासी तथा सम्बन्धित निकायका टोली परिचालन गरिएको छ। घटना आइतबार दिउँसो करिब 11 बजेको समयमा भएको प्रहरीले जनाएको छ। हरिहरपुर गाउँपालिका वडा नम्बर पाँच बलाइका अन्दाजी 8-9 वर्ष उमेरका दुई बालबालिका मरिन खोलामा पुगेको बेला खोलाले बगाएको स्थानीयले बताएका छन्। पहिरोको कारण 3 हप्ता अघि अवरूद्ध बनेको नेपाल चीन व्यापारको तातोपानी नाका अझै खुल्न सकेको छैन। यो नाका हुँदै नेपाल र चीन बीच वैदेशिक व्यापार पनि ठप्प छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रसाद गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापार समेत प्रभाव परेको बताउनुभयो। काभ्रेपलाञ्चोक जिल्लामा संचालित आप्रवासीन सामी कार्यक्रम मार्फत एक वर्षको अवधिमा 10,765 जनाले सूचना तथा परामर्श सेवा प्राप्त गर्नुभएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र अधिकारमुखी बनाउन सञ्चालन गरिएको कार्यक्रमले आर्थिक, कानूनी तथा मनोसामाजिक सहयोगका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको हो।

0: Mania Extreme Energy Drink.
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज.
2: अब बाँकी समाचारहरू. तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला पर्नु भएको छ. सिंहको शव जिल्लाको गुरूसिंगे जंगलमा आज फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मोहन भट्टले बताउनु भयो. 65 वर्षीय सिंह शुक्रबार अन्दाजी 2 बजेतिर कपिलवस्तु 3 स्थित घरबाट निस्कनु भएको थियो. पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटर भन्दा भित्र जंगल क्षेत्रमा उहाँले चढेको चढेको लुप 01013P79970 नम्बरको मोटरसाइकल रोकी राखेको अवस्थामा भेटिएको थियो. सिंहको खोजीको लागि गौतम बुद्ध विमानस्थलबाट तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको प्रहरीले जनाएको छ. कपिलवस्तुको बर्ना गंगा नदीमा दुईजना बालक बेपत्ता हुनु भएको छ. कपिलवस्तुको यशोधरा गाउँपालिका नम्बर 8 सिरोखोरको करवाला नजिकै रहेको बर्ना गंगा नदीमा नुहाउन गएका दुई बालक हिजो साँझदेखि बेपत्ता हुनु भएको हो. नदीमा सँगै तीनजना नुहाउन गएको मध्ये 13 वर्षीय सरफ राज मुसलमान र 11 वर्षीय उबैद मुसलमान बडा गंगा नदीमा बेपत्ता हुनु भएको राध्यक्ष साबुबुद्दीन मुसलमानले बताउनुभयो. अर्का बालक अबार्ज पठान भने हिजो साँझ सकुशल घर फर्किनु भएको थियो. बेपत्ता बालकको नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ. अब अन्तर्राष्ट्रिय समाचार. म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहनुभएका पूर्व नेत्री आङ सान सु कीको पूर्ण तथा निशर्त रिहाईको लागि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठनले गरेको आह्वान अस्वीकार गरेको छ. म्यानमार

को विदेश मन्त्रालयले आसियानको विशेष दूतको आवश्यकता पनि नरहेको जनाएको छ। राष्ट्रपति मिन वाङ हाइवाङले सन् 2021 सुकी नेतृत्वको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि म्यानमारले आसियानसँग सम्बन्ध सुधार गर्ने प्रयास गर्दै आएको छ। आसियानले सन् 2021 म्यानमारमा हिंसा अन्त्य गरी सम्बन्धित पक्षबीच सम्वाद शुरू गराउने उद्देश्यले पाँच मुद्दे सहमति गरेको थियो। विशेष दूत मार्फत उक्त सहमति कार्यान्वयन गराउने प्रयास भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै मिन आङ हाइङलाङलाई आसियानका उच्चस्तरीय बैठकमा सहभागी हुन रोक लगाइएको छ। यसैबीच म्यानमारमा सरकारले गत सात अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिलाई सुकीसँग भेट गर्न अनुमति दिएको थियो। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। अर्को पक्षले तर्साएको भरमा आफू नतर्सने नेपाली कांग्रेसका सभापति गगन थापाको चेतावनी। पूर्व सभापति सर्वबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन गर्न तयार रहेको प्रतिबद्धता। संसदीय निर्वाचन क्षेत्रको पूर्वाधार विकास गर्न सांसदहरूलाई बजेट दिनु विधायकी अधिकारको गम्भीर विचलन हुने सर्वोच्च अदालतको व्याख्या। र नजरबन्दमा रहनुभएका पूर्व नेत्री आङ सान सु कीलाई पूर्ण तथा निशर्त रिहाई गर्न नसकिने म्यानमारको सैन्य समर्थित सरकारको भनाई। रेडियो सैलुङ समाचार अहिलेलाई यति नै। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मन